0: FM 92.9 और केबल नेट 88.9 पर यह रेडियो आपकी आवाज़ है। हमारे स्टूडियो का डायरेक्ट फ़ोन नंबर है 39 29 71 04। एक दफ़ा से फिर सुन लें 39 29 71 04। नियत ख़्वाब नियत चू इना हल्फियास नल्फिया। हम अपने प्रोग्राम का बाकायदा आगाज़ अल्लाह ताला के पाक कलाम से करते हैं।
1: بسم الله الرحمن الرحيم
2: شروع اللہ کا نام لے کر جو بڑا مہربان اور نہایت رحم والا ہے۔
1: والسماء ذات البروج واليوم وشاهد ومشهود
2: آسمان کی قسم جس میں برج ہیں اور اس دن کی جس کا وعدہ ہے اور حاضر ہونے والے کی اور جو اس کے پاس حاضر کیا جائے اس کی۔
1: قتل اصحاب

0: सर ऐसे ही है। देखिए आज से पहले 2002 के इलेक्शन से पहले नून लीग का गढ़ कहलाया जाता था ये गुजर खान। इसमें देख लें आप कभी भी जो है मुकामी अलग राजा परवेज अर्शद साहब थे कभी भी वो मुंतखब नहीं हो सके। इस के जनाब अली जबकि एक इलेक्शन हुआ था जिसमें चौधरी रियाज साहब दोनों सीटों से नून लीग से जीत गए थे तो राजा नादर परवेज साहब को फैसलाबाद से लाके गुजर खान से लड़ाया गया तो वो भी जीत गए थे। तो नून लीग का गढ़ कहलाया जाता था। मगर उसके बाद जब से ये रंजिशें हुई है उसके हवाले से जो है ना जब से नून लीग को यहाँ काफी नुकसान हो रहा है। मैंने आज से 11 साल पहले की खबर लगाई थी कि आपस में दड़बंदियां जो पार्टी को नुकसान की वो आज भी इसी तरह जनाब अली वो मौजूद है कि आपस में रंजिश आपस में पार्टी एक दूसरे के खिलाफ बयानबाजी एक दूसरे के खिलाफ वो तो इससे पार्टी को नुकसान होता है राय साहब। आप देखें आप ये आज से जनाब अली अब ये इलेक्शन आ रहा है जहाँ जम्मू कश्मीर का तो इसमें देखिये बाहर से बड़े लीडरान आ जाते हैं। अब मुकामी लीडरान मौजूद ना हो तो पार्टी पे बड़ा असर पड़ता है ये कारकुनों पर बहुत ज्यादा असर पड़ता है। तो इस तरह जुवेद अखलास साहब भी एक उनका सियासत में एक नाम है एक उनकी पहचान है उनके अपना एक हल्का अहबाब है पर कल काफी देखा गया कि उनके जो करीबी थे वो कल जलसे में वहां मौजूद नहीं थे तो जिसकी वजह से आज उन्होंने एक जलसा रखा हुआ है शाह इसराफ की रहायशगाह पर। देखो अब इसमें क्या होता है या कितने लोग इकट्ठे होते हैं या क्या ये अपनी पावर शो कर पाएंगे राय जुवेद अखलास साहब या अपना एक जनाब वो हल्का जो इनका है वो वहां पे मौजूद होगा ये फिर आज शाम को देख के बताया जा सकता है।
1: कुरैशी साहब नून लीग का मीडिया सेल नज़र नहीं आया सामने जो हो सकता है आपने देखा हो लेकिन उस तरह नमायाँ नज़र नहीं आया साफी भी नमायाँ जो है वो नज़र नहीं आए जो बड़े बड़े नाम हैं आपको भी हमने नहीं देखा। डेफिनेट आप मौजूद होंगे लेकिन कवर करने वालों ने अपना अपना तरीकाकार होता है। तो कुरैशी साहब नून लीग में जावेद इखलास साहब का बड़ा नाम है भट्टी साहब वहाँ मौजूद थे राजा जावेद इखलास साहब का बड़ा पोस्टर बैनर लगाया हुआ था लेकिन भट्टी साहब उस पूरे प्रोग्राम में खुश नज़र नहीं आ रहे थे।
0: सर भट्टी साहब का हल्का पीपी नो है सर उनका इलाका लगता है मंदरा वगैरह जातली वगैरह यहाँ के वो अक्सर उनके मीडिया से जो उनका अपना तल्लक वल्का वो अपने इलाके के साथ है। ये जो इलाका है इसमें जो है ज्यादा नून लीग का जो है जुवेद इखलास साहब का वो लीड करते हैं और वो जब भी कोई प्रोग्राम होता है पटवार प्रेस क्लब होता है या मुकामी साफी उनसे मुकायदा रबते में रहते हैं। तो कल वैसे किसी ने इस तरह हमसे रबता नहीं किया कि आज जलसे या प्रोग्राम में आओ एक मैसेज जरूर चला था पर मैसेज का ये होता है कि वो एंड टाइम पे चला है वो कोई देख पाया है कोई नहीं देख पाया कोई वो इस वजह से काफी ज्यादा जो है ना वहां पर जो है ना साफियों की तादाद बहुत कम थी और कवरेज के लिहाज से भी जो है ना बहुत ज्यादा जो है ना वहाँ पे वो दिखाई दिया क्योंकि हम आज के अखबार भी में भी कोई इतनी हालांकि सीनियर मिनिस्टर थी वो इतनी लीड वगैरह या इतनी खबरें वगैरह भी नहीं लग पाई हैं उस हवाले से जिस तरह एक मीडिया का हक होता है या जिस तरह एक मीडिया को वहाँ पे कवरेज होती है वो देनी चाहिए थी।
1: कुरैश साहब आखिरी सवाल है काफ़ी मसरूफ़ हैं आप कि मरियम औरंगज़ेब साहब तशरीफ़ लाई बहुत करीब हैं वज़ीर आला पंजाब के मरियम नवाज शरीफ के इसी तरह मलिक इब्रार साहब आए वो भी बड़े करीब हैं इसी तरह जावेद अपना अब्बासी साहब जो हनीफ अब्बासी साहब तशरीफ़ लाए या दूसरे लीडरान जो है तशरीफ़ लाए भट्टी साहब भी पंजाब असम्बली में बैठे हुए हैं तो कुरैशी साहब इनके मुँह से पुठवार यूनिवर्सिटी का और ज़िला बनने का नाम क्यों नहीं निकलता इनकी ज़बानें बिल्कुल कंग क्यों हो जाती हैं बंद हो जाती है गूंगे हो जाते हैं ये।
0: जी राजा ये बड़ा अच्छा आपका सवाल है ये आज से नहीं सर ये शुरू से ये गुजर खान का देखिए गुजर खान में ना अभी तक हमारे इलाके के प्राइम मिनिस्टर तक रहे हैं इससे बड़ी क्या ओहदा होगा हमारे लिए ठीक है वो रह देख ले अभी तक गुजर खान में हमारे ना कोई अच्छा हॉस्पिटल बन सका ना कोई यूनिवर्सिटी बन सकी ना कोई ऐसा कोई हुआ कि कोई तबी सहूलियात के हवाले से भी अभी भी आज का ये है कि गुजर खान में कोई अल्लाह ना करे कोई ऐसा एक्सीडेंट कोई होता है उसे फौरन ये कह देते हैं रेफर पिंडी कर देते हैं जो काफी ज्यादा नुकसान होता है रास्ते में कई मरीज जो है वो दम तोड़ जाते हैं। तो इस तरह का रहसा भी ये हमारे लिए बड़ा लम्बा फिक्री है कि हमारे से मुंतखब होते हैं पर इस पर तवज्जो को नहीं देता। आज गुजर खान में हर महकमा वापता का देख लें आप बल्दिया का देख लें आप हॉस्पिटल का देख लें आप कोई भी देख लें कोई अपने जिसका एक ड्यूटी होती है ऐसे वो कोई भी सर अंजाम नहीं दे रहा है कोई भी नहीं कह इसकी ना ये है कि आपस में रंजिशें आपस में हालांकि देखें अगर राजा परवेज अर्शद मुंतखब हुए MNA वो गुजर खान के लिए हुआ है वो अगर उनका एक अपना बहुत बड़ा कद है अपने बहुत बड़ी पहचान है वो अगर चाहे तो वो सूबाई मिनिस्टर को भी कह के वो वफाक में भी कह के गुजर खान के लिए बहुत से काम कर सकते हैं। वो राजा शौकत अजीज भट्टी साहब ये तीसरी चौथी दफा MPA बन रहे हैं इनका भी एक बड़ा पहचान है अपने नाम है अगर राजा शौकत भट्टी साहब भी पंजाब असेंबली में वो आवाजें भी पहले भी उठाते हैं अभी भी उठाई उन्होंने पिछले दिनों बाद पर वो अमली काम कोई नहीं होता है सर हॉस्पिटल के लिए उसी तरह कोई तबी सहूलियात नहीं है ना कोई मेडिकल कॉलेज है ना कोई यूनिवर्सिटी है ना कुछ है जिसकी वजह से गुजर खान को के अवाम भी बहुत ज्यादा इससे मायूस जो है ना वो बहुत ज्यादा मायूस दिखाई दे रहे हैं।
1: قریشی صاحب چلتے چلتے جاوید اپنا جاوید کوثر صاحب بھی کوئی بری الزمہ نہیں ہے، وہ معصومیت سے جواب بیان دیتے رہتے ہیں، حالانکہ وہ اپوزیشن میں پنجاب اسمبلی میں بیٹھے ہوئے ہیں، جن لیڈران کے آپ نے نام لیے، راجہ پرویز اشرف صاحب، بٹی صاحب، راجہ جاوید اخلاص صاحب، اور اسی طرح بڑے نام ہیں جو ہے، باقی نام بھی ہیں جو تحصیل میں یا گجرخان میں یا ضلع میں ان کا نام ہے، لیکن جب ضلع کی بات ہوتی ہے تو یہ سارے بھائی بھائی ہیں، ویسے سارے ان کے آپس میں اختلافات ہیں۔
0: جی سر، سیاست میں جاؤ تو اس میں تو سب کے اختلافات ہیں، ویسے تو سب یہ دیکھیں کسی بھی پارٹی میں، کسی شادی فنکشن میں، کسی اس میں دیکھیں آپ ایک دوسرے کے ساتھ ہنستے ہیں، باتیں اچھی تو فرینکلی کرتے ہیں، آپ آپس میں ان کے اچھے تعلقات ہیں، اچھے مراسم ہیں، ان کے آپس کے گھریلو بھی مراسم ہوتے ہیں، اس میں انہیں سیاست کے اس میں آتے ہیں تو پھر تو ظاہر ہے سیاست سیاست ہوتی ہے سر، تو
1: اس خوش ہوتے ہیں، مل کر خوش ہوتے ہیں، دیکھیے ہم نے کس طرح ان کو بیوقوف بنایا ہوا ہے، لوگ پھولوں کی پتیاں پھینک رہے ہیں، گلوں میں ہار ڈال رہے ہیں، تو یہ کہیں ولیمے اور باراتیں لوٹنے والے تو نہیں سیاست دان
0: سر؟ بس آپ رائے صاحب، یہ میں آپ کو، آپ میرے سے سینئر ہیں، آپ کو ماشاء اللہ اس چیز کا زیادہ علم ہوگا، تو آپ ماشاء اللہ وہ، باقی یہ ہے کہ بدعا کریں گجر خان کے لیے کہ اللہ کوئی اچھا یہاں پہ کوئی منتخب ہو، کوئی اچھا گجر خان
1: قریشی صاحب، چلتے چلتے یہ جو آپ
0: پریشان حال ہے،
1: ابھی جو کام ہو رہا ہے، جو نیچے بن رہے ہیں، بائی پاس بن رہے ہیں، تو اس بارے میں تھوڑا سا بتائیں ناظرین کو، سامعین کو۔
0: سر یہ کوئی سیاسی نہیں ہے، یہ ہمارے گجر خان کے ایک سپوت بریگیڈیئر اعجاز قمر صاحب، ان کا تعلق مسے سے ہے، وہ این ایچ اے میں اس ٹائم اس سر انجام دے رہے ہیں اپنے ڈیوٹی، تو یہ ان کا جو ہے نا یہ منصوبہ ہے سر، یہ ان کو بقول ان کے انہوں نے کہا تھا کہ میں گجر خان کے لیے وہ کام کروں گا جو کسی نہ کیا، اور یہ بہت بڑا منصوبہ ہے سر، یہ وقتی طور عوام کو پریشانی ہے اس منصوبے سے، بہت زیادہ لوگ ڈسٹرب ہیں، لوگ زیادہ، مگر یہ کچھ دن کا ڈسٹربنگ ہے، کچھ دن کا ہوگا، مگر آنے والے وقت میں یہ بہت بڑا منصوبہ، جو آئے دن روڈ حادثات ہوتے تھے، جی ٹی روڈ پر موٹر سائیکل بائک وغیرہ کوئی رانگ پارکنگ کرتا تھا، کوئی رانگ کراسنگ کرتا تھا، کوئی اس سے بہت زیادہ نقصان، پر یہ گجر خان کی تاریخ میں یہ بہت بڑا منصوبہ ہے سر، جو بریگیڈیئر اعجاز قمر صاحب نے جو ہے نا یہ دور کرایا، اور وہ اس کو جو ہے نا لیڈ کر رہے ہیں، وہ دیکھ رہے ہیں، وہ کر رہے ہیں، تو یہ گجر خان کے لیے بہت بڑا منصوبہ ہے، اور اس سے گجر خان کو عوام بہت مستفید ہو۔
1: میڈیا کو اس پر نظر رکھنی چاہیے۔ تو یہ کیا چرچ واقعی جو سڑک کنارے تھا اس کو گرا دیا گیا ہے اجازت سے؟
0: جی بالکل سر، بنا اس کو گرا دیا گیا ہے، کیونکہ وہ تھا وہاں پہ انٹر پاس ہوگا، وہ اس کا کیا نام ہے، دو انٹر پاس ہوں گے، جو ایک بڑکی موڑ سے لے کے ٹیکنیکل کالج تک ہوگا، دوسرا بلدیہ گجر خان سے لے کے گلیانے موڑ تک ہوگا، تو اس مد میں وہ آیا تھا، تو انہوں نے جو ہے نا وہ توڑ دیا، بلدیہ کی کافی جگہیں تھی، کافی یہاں پہ پارک بنے ہوئے تھے، کافی واک ایریا تھا، وہ سب جو ہے توڑ دیا گیا ہے، تو اس حوالے سے جو ہے نا ایک بڑا اچھا، یہ بہت اچھا منصوبہ ہے گجر خان کے لیے۔
1: قریشی صاحب، چلتے چلتے آپ اپنے لوگوں کو کیا پیغام دیں گے؟ آپ کو بہت سارے لوگ دنیا میں مختلف جگہوں پر سن رہے ہیں۔
0: سر بس میں ایک یہی پیغام دوں گا کہ بس ہر انسان وہ دعا کرے کہ بس اپنے لیے کہ اللہ اچھے حکمران دے، اچھے وہ کرے جو عوام کے درد تکلیف کو سہیں، کو دیکھیں نا آج، جب اگر آج بجلی مہنگی ہو رہی ہے، جو منتخب ہو جاتے ہیں ایم این ایم پی، ان کو کیا لگے سر بجلی مہنگی ہے، بجلی سستی ہے، ان کو تو فری ہر چیز سرکار دے رہی ہے، جو ایک امیر ہے اس کو بھی کوئی غرض نہیں ہے کہ ٹماٹر بھی اگر آج 250 روپے کلو بک رہے تو بے شک اسے کوئی پرواہ نہیں ہے، ٹماٹر 50 روپے کلو بھی اسے کوئی پرواہ نہیں، غریب عوام کا آج یہ حال ہے کہ غریب عوام بالکل بے یار و مددگار، اور آج بجلی کے بل، گیس کے بل، اس کی وجہ سے آج ہر بندہ جو ہے پریشان ہے، بہت زیادہ پریشان ہے، اور گجر خان کے لیے میں خاص طور پہ اپنے عوام کے لیے یہ ضرور ان کی آواز ہے کہ نہ گجر خان میں گیس کا ہے، نہ پانی کا ہے، نہ بجلی کا ہے، نہ کچھ بھی ہے، کوئی بھی یہاں پہ کوئی جو ہے نا کوئی انسان جو ہے نا اس سے سہولت، اسے مکمل جو ہے وہ نہیں دستیاب ہو رہی ہے، ہر عوام، ہر دکاندار، ہر بچہ، ہر گلی اس میں پریشان ہے، گجر خان کی یہاں لوڈ شیڈنگ کا یہ حساب ہے، گیس کی لوڈ شیڈنگ دن میں 2-2 گھنٹے آتی ہے، وہ بھی 4-4-5-5 گھنٹے بعد، بجلی کا وہ ہے کہ بجلی خراب ہو گئی تو ٹھیک کرنے والا کوئی نہیں ہے، بجلی کے اور اوپر پانی کا یہ ہے کہ اس ٹائم گرمی ہے، پانی کے لیے لوگ بوند بوند کو ترس رہے ہیں سر۔
1: امر قریشی صاحب، آپ کا بہت شکریہ، آپ نے قیمتی معلومات ہمارے سماج ناظرین کے ساتھ شیئر کی، انشاءاللہ آپ سے رابطہ رہے گا۔
0: جی تھینک یو رائے صاحب، تھینک یو سر، تھینک یو۔
1: سامعین ناظرین، یہ تھے امر قریشی صاحب، جو کہ بیورو چیف بھی ہیں اور ہیڈ کر رہے ہیں خبریں کو، ٹی وی پہ بھی یہ کام کرتے ہیں، تو ہم نے جو کچھ انفارمیشن ہمارے ساتھ انہوں نے شیئر کی، ہم نے آپ کے ساتھ شیئر کی، ہمارے ساتھ ساتھ رہی ہے۔ چند لمحوں بعد ہمارے تھنک ٹینک سید توقیر حسن بخاری صاحب ہمارے ساتھ ہوں گے۔
2: یہ रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। हुजूर अकरम हजरत मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम जब हिजरत करके मदीना मुनव्वरा तशरीफ ले गए तो बच्चियों ने दफ बजाकर आप सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का इस्तकबाल किया। यूं तलअल बद्रु अलैना दफ के साथ पहली नात ठहरी। इसी मोहब्बत और अकीदत को मद्देनजर रखते हुए दफ के साथ नजराना अकीदत बहजूर सरवरे कायनात हजरत मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम पेश खिदमत है।

0: माशाल्लाह आपने देखा कि आप इस वक्त 10-12 हमारे नौजवान जो हैं वो ऑलमोस्ट जो कमून्स के अंदर रीजन के अंदर बैठे हुए हैं, और ये हमारी सबकी मेहनत का नतीजा है कि हमने कोशिश की कि हम जो है इनको लेके आगे जाएं, और हम कोशिश करते रहेंगे कि जो है ना आपको ये नतीजा आज के 3 साल के बाद भी है हमारे साथ है कि हमारे यंगस्टर आए और यंगस्टर आके इसकी बाग दौड़ संभालें। देखिये हम जो सीनियर लोग हैं हमने बड़े इस मुल्क के लिए काम किया, जैसे मियां मुनीर साहब ने कहा, शाह साहब ने कहा, शोकर साहब ने कहा कि हमने अपने यहाँ पर अपना किरदार अदा किया, हमने इस कम्युनिटी में अपने हमने हिस्सा डाला है। लेकिन अब क्योंकि यंगस्टर हमारे माशाल्लाह सारे नौजवान पढ़े लिखे हैं और माशाल्लाह अच्छी पोस्टों में काम कर रहे हैं, उनको हमने सपोर्ट करना है। उनको सपोर्ट करने के लिए जरूरी ये है कि हमने ये चीज नहीं रखनी, देखे नहीं हमने जो कह दिया वो आपने करना है, हमने जो कहा है वो उसके आपने रिजल्ट लेना है, हमने जो कहा है वो आपने बात माननी, नहीं। वो माशाल्लाह कानून को भी समझते हैं, वो माशाल्लाह जुबान कल्चर डेनमार्क का बेहतरीन तरीके से समझते हैं। तो हमें कोशिश करनी चाहिए कि हम नौजवानों को अपने साथ ऐसे तरीके से चलाएं,
1: स्पेशली अपने मतलब को समझते हैं।
0: नहीं वही वो यंगस्टर जो ये कहते हैं कि जो सीनियर हैं वो सिर्फ हमें इस्तेमाल करते हैं, ये बिल्कुल खुली बात है। तो हमें चाहिए कि हमें उनको जरा खुली सी रास्ता दें, खुला उनको फजा दें और उनके साथ पूरी सपोर्ट के साथ खड़े हों और उनको कहें जी ठीक है आपने हमसे को मशवरा लेना है तो हम आपको पूरा मशवरा देने के लिए तैयार है, लेकिन अगर आपके पास बेहतर
1: यंगस्टर को इस्तेमाल करते हैं तो यंगस्टर उनके पास वोट मांगने क्यों जाते हैं?
0: देखिए वो हमारा एक सिस्टम है, देख रहा है एक कल्चर है कि हमने बड़ों की बात माननी होती
1: है। एक चीज रखनी है ना, अगर तरक्की करनी है तो जेन्युइन चीज रखनी है।
0: नहीं वो इसके लिए देखे ना, ये इसके लिए जो चीजें हर वक्त जब इलेक्शन होता है बेहतर से बेहतर चीजें सामने आती हैं। आपने देखा लास्ट टाइम जो इलेक्शन हुआ उसमें बेहतर चीजें ये समझ आई, हमारे ज्यादा से ज्यादा यंगस्टर जो है वो कम्यून्स के अंदर आए, उन्होंने बड़ों की बात भी सुनी, बड़ों की सपोर्ट भी ली, बड़ों की हिमायत भी ली, लेकिन उन्होंने अपना भी काम किया, अपनी भी कोशिशें की, अपनी कोशिशों के साथ वो आगे आए। तो मैं समझता हूँ कि हमें उनको फ्री हैंड देना चाहिए,
1: फ्री हैंड देना चाहिए। चौधरी शकर साहब आप क्या कहेंगे, आप माशाल्लाह खुद सियासत को समझते हैं तो आप एक सियासतदान होने के नाते आपने बच्चों को सियासत की तरफ नहीं लगाया?
2: ईशा राय साहब माशाल्लाह साहब भाइयों ने बड़ी अच्छी जो है ना गुफ्तगू कर रहे हैं, शुरू है गुफ्तगू, और यही बात है मियां साहब ने जैसे फरमाया कि चलो हम नहीं आए या कोई भी नहीं आया, जो भी आया है लेकिन उसको सियासत के हवाले से अपनी सियासत को आगे रख के जो है ना सारे कम्युनिटी के लिए करना चाहिए, ना कि अपने मफाद के लिए सियासत को इस्तेमाल करना चाहिए। आप देख लें ये डैनिश जो लोग हैं इनका कोई नहीं होता सपोर्ट करने वाला, वो खुद ही कंपेने अपनी करते हैं, अपने कामयाब भी होते हैं। हम तो जो है ना हम बुजुर्ग जो हैं हम तो जो भी बच्चा आता है उसके साथ अपने पूरी जानो माल लगा देते हैं, चलो जी इसकी सपोर्ट करनी है, इसको आगे लाना है। शाह साहब कितना देखे ना, शाह साहब ने जो बात की है रेडियो पे, हर बात जो भी नया कानून आता है जो भी नया मसला आता है शाह साहब सब कम्युनिटी के आगे रखते हैं, बताते हैं, रहनुमाई करते हैं कि यार ये मसले बन गए हैं, ये मसला आ गया है, ये कानून नया बन गया है। कौन इतना टाइम देता है? यंग बंदे देखे मैंने नहीं देखा कि यंग बंदा कोई रेडियो पे आके जो सियासत में भी है वो आके अपना कम्युनिटी के लिए वो जो है ना उनको इंफॉर्मेशन देता है, कोई बंदा नहीं आता। कोई यंग जो हमने जो कामयाब करवा के भेजे हैं कोई बंदा नहीं आया रेडियो पे, रेडियो पे वो ही हम बूढ़े आते हैं जो शाह साहब माशाल्लाह इतना अच्छा इंफॉर्मेशन देते हैं, मियां मनीर साहब है हमेशा से जो भी बात होती है जो नए आते हैं अपनी जगह भी देते हैं, जो भी कैदरिंग करनी हो उस वक्त भी अपना किरदार अदा करते हैं, जो मुझसे हो सकता था मैं भी करता रहा, मजीब साहब भी हमेशा से वो करते हैं। देखें ये हम बूढ़े लोग ही कर रहे हैं लेकिन बच्चों को हम कहते हैं कि आगे लेके आए, हम बच्चों का अब बच्चों का टाइम है बच्चों को आगे लेके, लेकिन बच्चे वो आए को जो जिनका खुद भी दिल करे कि मैंने सियासत करनी है, ना कि हम पुश करें उसको यार आप करनी है, आप आगे आए आपने करना है। बच्चों को उन बच्चों को हौसला अफजाई करें जो बच्चे चाहते हैं कि हम सियासत करेंगे, सियासत में किरदार अदा करेंगे, दूसरी तरह डेंशू की तरह जो सियासत में है अपनी कंपेने करें, अब सबको हम उनका साथ दें, ये हमें करना चाहिए। तो जब हम जैसे आप कहते हैं जी बच्चे वो करते ही नहीं है तो फिर उन बच्चों को पीछे हट जाना चाहिए जो नहीं करते, जो वो बच्चे आए आगे जो करना चाहते हैं, तो हमें उनकी सपोर्ट करनी है। जैसे शाह साहब ने भी कहा, मियां मुनीर साहब ने भी कहा, हमेशा जो है ना मुजीब साहब भी कह रहे हैं, तो हम उनके तो बाजू हैं। हमें तो कुछ मुफ्त में इस्तेमाल करते हैं ना, हमने कुछ लेना नहीं है उनसे, हमने देना ही है उनको सपोर्ट के हवाले से, या जो है ना कोई भी जिस तरीके से भी कह लो, तो हम इंशाल्लाह करते हैं और करते रहे। वो इसलिए करते हैं हमारा पाकिस्तानी कम्युनिटी का एक नाम बढ़े, पाकिस्तानी कम्युनिटी भी एक इस माशरे में अपना किरदार अदा कर सके और अपनी कम्युनिटी के लिए खिदमत पेश कर सके,
1: कम्युनिटी के लिए खिदमत कर सके। शाह साहब आपने सबकी बातें सुनी, नौजवानों का भी जिक्र हुआ, नौजवान काम भी करते हैं, नौजवान आगे भी आते हैं, लेकिन हर वक्त तो जो इस डेनमार्क के कानून कह दे, हम अपने किरदार को भी नहीं देखते। आप खुद फरमाते रहते हैं कि जितने कानून बने सब गैर मुल्कियों की गलतियों की वजह से सख्ती हैं। जी शाह साहब
3: बिल्कुल, चौधरी शौकत ने भी, मियां मुनीर साहब ने भी, मेरे भाई मुजीब कुरैशी जो अब यंग हैं और इन्होंने सियासत बकायदा अख्तियार कर ली है, पार्टी ज्वाइन कर ली है। मैं
1: आगा साहब भी बूढ़े नहीं हुए इतने,
3: नहीं यंग है जो पार्टी ज्वाइन कर रहा है, बहुत अच्छी बात की है इन्होंने और आगा साहब को भी लेके। बात यह है कि हम यंगस्टर्स के खिलाफ नहीं, यंगस्टर्स के बारे में मैंने ये कहा कि वो अहले ज़बान है। मैंने मियां मुनीर की बात क्या की थी, मैं खुआ मियां मुनीर के हजार दफा भी मुखालफ हूँ, लेकिन मैंने एक बात की थी कि ये यंग आया था पाकिस्तान से यहाँ पे, और यहाँ पे इसने बड़ों में बैठ के हर वो जो हमारे लिए कुछ पॉइंट्स ऐसे होते हैं जो कम्यूनों में और सियासत में जो आगे पीछे होते हैं, उनकी बातें उनकी प्रॉब्लम सुनी और वो आगे आया। अब चौधरी शौकत ने जो बात की है इसको मैं आगे लेके चलता हूँ कि यंगस्टर हमें बुला ही नहीं रहे, यंगस्टर हमारे साथ बात ही नहीं कर रहे, हम उनको क्या बताएं। हर कम्यून का दूसरी कम्यून से डिफरेंट बिहेवियर है, वो एक
1: शायद हमारे करतूतों की वजह से आगे पीछे हो जाते हैं।
3: जी वही, लेकिन हमारे करतूत क्यों खराब होते हैं, क्योंकि हम कानून को आगे फैला ही नहीं रहे, हम लोगों को बता ही नहीं रहे कि यहाँ पे तुम क्या करोगे। अब आप ये देख लें कि मेरे पास लेटेस्ट इंफॉर्मेशन है कि ये जो मैंगो फेस्टिवल्स लग रहे हैं इनके बारे में कैसे शिकायत एल्कोस्ट्रोन कम्यून में गई, कैसे यहाँ पे पार्किंग जो है वो फुटपाथ पे की गई, सड़कों के दरमियान में की गई, वहां पे बसें गुजरने जो ऑफली बसें हैं वो गुजरने में उनको प्रॉब्लम आई, यहाँ पे क्या और यहाँ पे क्या हो रहा है, कितना गंद डाला गया। ये ऐसी चीजें जो है ये सबसे पहले जो कम्यून के अंदर या जो यंग सियासतदान है
1: उनके साथ, तो यंग सियासतदान भी है यहाँ, वहां तो यंग डिप्टी मेयर भी है, सारी चीजें यंगों के पास है,
3: लेकिन वो अहदे के लिए है ना, वो आगे मियां मुनीर से या चौधरी शौकत से या मुजीब कुरैशी है या आपसे, यहाँ पे रेडियो पे बात तो नहीं कर रहे, वो बता तो नहीं रहे कि नहीं जी ये चीज गलत है, हम लोगों के लिए ये अवेयरनेस दे रहे हैं, हमारी कम्यून में कौन सा मसाइल डिटेक्ट हुआ है, क्या वो बता रहे हैं, क्या वो बता रहे हैं कि हमारी कम्यून ने जो बिल वैसा है ये नमाज पढ़ने वाले कमरे
1: अवेयरनेस तो हम दे रहे हैं, हमने फेसबुक पे दे रहे हैं जी, मुझे इतने पैसे मिलते हैं, इतने डॉलर मिलते हैं, मैं यूट्यूब पे दे रहा हूँ जी, मुझे
3: नहीं राजा साहब, नहीं राजा साहब मैं अग्री नहीं करूंगा, मियां मुनीर का मेरा और हम सबका ये हक है कि हम अपने पोतरी पोतरों के साथ इस गर्म मौसम में बाहर जाए उनसे बात करें, हमारा कोई हक नहीं है कि अब हम इनको गाइड करें। इनका काम था ये आते हमारी जगह और यहाँ पे ये सारे यंगस्टर होते वो ये बताते कि भाई ये चीजें हैं और हमारी में ये हो रहा है, उसको
1: आपकी तरफ बातें जा रही है।
4: जी राज साहब जी, पहली बात तो ये जो सच्ची बात है आपने और आपके इस अदारे ने इस तरह दिया है, जितनी अवेयरनेस पैदा करने की कोशिश भी की और किया भी, शाह साहब ने बहुत वक्त दिया आपको, जब भी ये बीमार हो, मौसम जिस तरह का हो, दिन जो भी हो, आपने जब भी इन्हें कॉल की, मैं क्योंकि हम सुनते रहते हैं, हमारी आवाज है आपकी आवाज, और आपने हर मसले मसाइल पर जो है उसको हमेशा उजागर किया, कोशिश की, बाकी चीजों को समझना वो ना समझना उस पर किस तरह वो करना वो हमारी यानी कि अपनी अपनी सोच है। देखना तो बात कर रहे हैं अभी, लेट्स है कि साथ ये आज भी गालबन को ट्रांसट्रोप में नहीं बेलरूप में एक आज भी ये मैंगो फेस्टिवल हो रहा है, इनमें से कोई एक भी जो किसी यंगस्टर टीम ने नहीं ऑर्गेनाइज किया, ये सभी हमारे बुजुर्गों ने आगे बढ़कर, और उसे कुछ नुकसान जो شاہ صاحب فرما رہے ہیں بالکل اس طرح چیزیں میں بھی پڑھ چکا ہوں دو تین جگہ. ٹھیک ہے یہ کچھ چیزیں جب جسے کہتے ہیں ڈفرینٹ ہوں, ہمارا کلچر ڈفرینٹ ہے, لیکن کم سے کم اس چیز کا ہمیں خیال رکھنا چاہیے کہ جو ہم اچھے طریقے سے اچیو کر سکتے ہیں اپنے ملک کے لیے, اپنے دین کے لیے, وہ ہم نہ بھولیں. وائلیشن جو کرنی ہر ملک کے اندر وہ اس کا ہمیشہ نقصان ہوتا ہے. تو میں سمجھتا ہوں کہ یہ چیزیں وہ ہیں جو ہم بار بار اجاگر کرتے ہیں, کل ہم نہیں ملے لیکن انشاءاللہ ملیں گے. آج ہم
1: میاں صاحب چلتے چلتے ٹائم اجازت نہیں دے رہا. میاں صاحب یہ جو آج کل جو سوشل میڈیا پر لوگ اپنے جو ہے وہ ویوز لینے کے لیے, سبسکرائب لینے کے لیے جو ہے وہ باتیں پھیلاتے ہیں کہ جی پاکستان جائیں گے, ایئرپورٹ پر روک لیں گے, یہ ہوگا, دس ہوگا, دیٹ ہوگا, حالانکہ جس کے پاس ویلڈ جو کارڈ ہے اس کو کوئی نہیں روکے گا, ویلڈ پاسپورٹ ہے اس کو کوئی نہیں روکے گا, لیکن یہ آپ کے پاس کیا نالج ہے؟
4: دیکھیں میں یہ میرے خیال میں بھی کھلائی جا رہی ہیں. اب میں بھی ادھر سے یہ ریسٹورینٹ کے اندر مجھے وہ دیکھ رہے ہیں, میں ایک جگہ برانچ پر تھا تو نیٹ کی مجھے پرابلم آئی ہے. دیکھیں نا صاحب یہ میں سمجھتا ہوں کہ سوشل میڈیا پر ساری چیزیں جو صحیح نہیں ہوتی, اور میں نے نہیں سنا اور نہ ان دنوں میں نے یعنی کہ کسی کو اس طرح مطلب کہ اس کے ساتھ کوئی مسئلہ مسائل پیدا ہوا. جس کے پاس ہمارے پاس جو ہمارا یعنی کہ ویزا ہو وہ لیگل ہو, ہمارے پاس نائکوب ہو وہ اس سے ہم سفر کر سکتے ہیں, جا بھی سکتے ہیں. آنے کے لیے ہمارے پاس اپنے ڈاکومنٹ پاسپورٹ کی شکل ویزے کی شکل مکمل ہونے چاہیے. لیکن کیونکہ انفارچونیٹ کچھ چیزیں جو ہیں وہ غلط بھی ہوئی ہیں, ان کو کنٹرول کرنے کے لیے یا ان پر بہتری لانے کے لیے اگر کچھ چیزوں کو کیا کہتے ہیں اس طرح پائپ لائن میں دیکھا جا رہا ہے تو پھر اس میں تو غلط تو پھر غلط ہوتا ہے. لیکن اوورال کسی چیز کا وہ پریشانی ہے
1: نائب صاحب. چلتے چلتے چلتے چلتے مولانا فضل الرحمان صاحب کے بیان کو آپ کس طرح لیتے ہیں, چونکہ پچھلی دفعہ آپ شامل نہیں ہو سکے؟
4: دیکھیں جی یہ بات تو پھر میرے لیے اب لمبی ہو جائے گی اور تھوڑا مسئلہ بنے گا, لیکن میں بڑا شارٹ کہوں گا. مولانا فضل الرحمان اللہ تعالیٰ ان کے والد کو جنہوں نے دین کی خدمت کی جنت فردوس میں جگہ دے, لیکن مولانا فضل الرحمان نے اس دین کو, اس پاکستان کی سیاست کو اور اپنے ذاتی مفاد میں اور اسے ہمیشہ یعنی کہ اس طرح اپنایا ہے کہ جہاں یہ اپنے آپ کو یعنی کہ جتنا بھی فائدہ اٹھا سکیں. بڑا شارٹ کٹ میں اگر کہوں تو اب بھی مولانا نے جو باتیں کی ہیں مجھے ذاتی طور پر بڑا دکھ ہوا ہے. میری فوج کے بارے میں جو بھی کچھ کہے گا, جو بھی کچھ غلط کہے گا, جو بھی کوئی اپنی کہانی لے اپنی زبانی اپنی ذاتی مفاد کے لیے کہے گا تو میں تو اسے کنڈیم کروں گا. مولانا اپنی قیمت بڑھا رہے ہیں. یہ مولانا پہلے دفنے اس طرح مولانا نے کہا پیپلز پارٹی کے دور میں یہ اسی طرح کرتے رہے, نواز شریف کے دور میں یہ اسی طرح کرتے رہے, اور اب پھر سے انہوں نے یہ جتنی بھی آپ اس وقت جو ان کی سیاسی ویلیوز ہیں سینٹ میں ہیں, یہ قومی اسمبلی میں ہیں, کہاں سے انہیں یہ ملا ہے؟ یہ اسی طرح ہمیشہ کرتے ہیں, بیان بازی دیتے ہیں, بول اچھا لیتے ہیں, دین کو درمیان گھسیٹتے ہیں. میں ٹوٹلی طور پر جو انہوں نے بیان دیا ہے, میرے پاکستان, میری ماں دھرتی پاکستان کے جو بچے اس وقت شہید ہو رہے ہیں اور ان میں ان لوگوں کی بہت ساری پیدا کی ہوئی چیزیں ہیں, ان کو یہ بلیک میل کرنے والی سیاست جو ہے جب تک یہ لوگ کریں گے تو دشمن کو فائدہ ہوگا. اور میں سمجھتا ہوں کہ یہ زبان بول کر یہ دشمن کو فائدہ دلوا رہے ہیں. اور حالات جو ہمارے ارد گرد ہیں اس ریجن میں ہیں مڈل ایسٹ کی, جو وہ ساری چیزیں جو ہے ہم سمجھ رہے ہیں.
5: میاں صاحب معذرت چاہتا ہوں آپ کو روکنے کا. آج ساری دنیا میں کشمیر ڈے منایا جا رہا ہے, آج ساری دنیا میں کشمیر کا پاکستان کی شاہراہ کا نعرہ لگ رہا ہے, تو آپ اس کے بارے میں کچھ روشنی ڈال پلیز.
4: دیکھیں آپ صحیح کہہ رہے ہیں, کشمیر الحمدللہ میں تو بڑا خوش ہوں کہ اس وقت کیونکہ کشمیر میں الیکشن بھی ہونے جا رہے ہیں, میں بڑا خوش ہوا کہ کل جو ادھر جلسے ہوئے پاکستان مسلم لیگ نون کی طرف سے ایک جلسہ تھا تو اس میں سب سے بڑا نعرہ جو بار بار یہی تھا کہ کشمیر بنے گا پاکستان. تو شاہ صاحب میری تو یہ سوچ ہے, میں بالکل جانتا ہوں اب انشاءاللہ 5 اگست کو ایک پروگرام کرنے جا رہے ہیں ہم, اور اسی طرح 15 اگست کو بھی ہوگا,
6: پاکستان سوسائٹی 15 اگست کو مظاہرہ کرے گی انڈین امبیسی کے بعد, اور تاریخ کشمیر جو ہے وہ انشاءاللہ 5 اگست کو. یہ شاہ صاحب یہ وہی چیزیں ہیں جو ہمیں کرنی ہے, ہم کرتے رہیں گے. کشمیر ہمارا پاکستان کی شاہراگ ہے, اس کے لیے کشمیری بہن بھائی جو ہیں, مقبوضہ کشمیر کے اندر ظلم ہو رہا, وہ ہمارے بچے, وہ ہمارے بہن بھائی, ہم لیے سارا کریں. یہ جو ہمارا کشمیر آزاد کشمیر, اس میں جو ہمارے یہ تو سارے اپنے مسائل ہیں, لیکن جو کچھ بھی ریسنٹلی دکھایا جا رہا ہے.
1: میاں صاحب نارے کیا تک شراک تو نہیں ہونا چاہیے نا,
6: انشاءاللہ وہ سارے اللہ تعالیٰ اور آصف.
1: میاں صاحب آپ کا بہت شکریہ, آپ کا رابطہ کٹ رہا ہے ڈیفینیٹ آپ ہوٹل میں, آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم شیئر کیا.
6: آپ سب کو رکھے انشاءاللہ باقی چیزیں بھی جو
1: بہت شکریہ میاں صاحب. مجیب صاحب آپ نے میاں صاحب کی بات سنی, کشمیر میں الیکشن بھی ہو رہے ہیں, آپ کی پارٹیاں بھی جلسے جلوس کر رہی ہیں, اور پاکستان میں بھی جو کشمیر کی سیٹیں ہیں ہر شہر میں جو ہے بڑے بڑے پروگرام ہو رہے ہیں, آپ کیا کہیں گے؟
0: دیکھیں سب سے پہلے جو آپ نے ایک بات کی ہے کہ سوشل میڈیا پہ ایک نہر چل رہی ہے کہ پاکستان میں روک لیا جائے گا, یہ ہوگا وہ ہوگا, یہ ایسی چیزوں کے اوپر لوگوں کو کان نہیں دھرنے چاہیے. لیکن ایک اصولی چیز جو ہے وہ یہ ہے کہ اگر آپ کا پی او سی یا آپ کا جو ویزا کارڈ ہے, آپ کے ڈاکومنٹس مکمل ہیں, تو آپ کو تو کوئی نہیں روکے گا نا, آپ نے اپنی چیزیں مکمل رکھنی ہے. لیکن اس کے لیے آپ کو پتا ہے رائے صاحب, آپ نے ماشاء اللہ 4 مہینے پہلے کہا تھا نادرہ والا بندہ آ رہا ہے, وہ پیدل چل کے آ رہا ہے, اس کو راستے میں 100 ٹریفک میں پرابلم ہے, پٹرول مہنگا ہو گیا ہے, گاڑی رک جاتی ہے, گاڑی چل جاتی ہے. تو یہاں پہ پاکستان امبیسی ڈنمارک جو ہے اس سلسلے میں 0 کام کر رہی ہے. ہمیں بہت بڑا مسئلہ ہے یہ نادرہ والا, اور اگر یہ نادرہ والا مسئلہ ہمارا پاکستان امبیسی میں اگر حل ہو جائے, جس کی ہم سب کوشش کرتے ہیں, آپ بھی کوشش کرتے ہیں, ہم بھی کوشش کرتے ہیں, لیکن ہمیں لارا لپا لگا کے ہمیں روکا ہوا ہے. تو میں چاہوں گا کہ اس کے اوپر ہمیں کام کرنا چاہیے, اور لوگوں کو یہ جو مسائل بنتے ہیں کہ کسی کا اگر ویزا کارڈ جو ہے وہ ڈیٹ ختم ہو گئی ہے, تو آپ کو پتا ہے یہاں سے جب آپ آن لائن جاتے ہیں تو بے شمار چیزیں جو ہوتی ہیں وہ کئی دفعہ نہیں اندر جاتی, اور وہاں سے جواب آتے رہتے ہیں جی آپ کے پیپر مکمل نہیں ہے. یہاں پہ اگر امبیسی کے اندر مجھے یہ بتایا ناروے والوں کے پاس کیا ایسا گل ہے کہ انہوں نے اپنے تمام معاملات ٹھیک کر لیے, ان کے پاس نادرہ کا بندہ بیٹھا ہوا ہے. تو میں سمجھتا ہوں کہ ہماری کمیونٹی میں یہ بہت بڑی کمزوری ہے, ہم میں کمزوری ہے کہ ہم یہ آج تک یہ کام نہیں کر سکے کہ ہم کم از کم نادرہ کی جو چیزیں ہوئی ہیں اس کو بھی ہم آج تک اس کو امپلیمنٹ نہیں کروا سکے. تو میری آپ سب سے گزارش ہوگی کہ اس کے اوپر بھی کام کریں, ہمیں ہر چیز پہ ہم نظر رکھنی چاہیے, اور ہر چیز پہ اپنی کمیونٹی کے لیے جہاں پہ بھی ہم ایک دوسرے کو بہتر کر سکتے ہیں ہمیں کرنا چاہیے
1: اور اتفاق میں رہنا چاہیے. آپ نے بڑی اچھی بات کی, ہم جائیں گے اپنا چودھری شوکت صاحب, آپ کیا فرمائیں گے؟
2: جی بالکل, جو بھائی مجیب جو ہے نا میں ان کے ساتھ ایگری کرتا ہوں. دیکھیں, اور دوسری بات جو پاکستان کے حوالے سے جو بات کی تھی وہ بالکل ایسے ہی ہے. انہوں نے کہا ہے کہ جن کے پاس لیگل ڈاکومنٹ ہے ان کو کوئی بندہ نہیں روک سکتا ہے. نائک اوپ جو ہے پہلے جاتے تھے رسید لے کے وہ انٹر ہو جاتے تھے, اب رسید نہیں ہے, صرف چینجنگ یہی آئی ہے کہ جن کے پاس کارڈ ویلڈ ہوگا وہ جا سکتے ہیں, جن کے ساتھ پاکستانی پاسپورٹ ہے وہ جا سکتے ہیں, جن کے ساتھ ڈینش پاسپورٹ کے ساتھ لیگل کارڈ ہے وہ جا سکتے ہیں. تو کوئی کسی کو روکا نہیں ہے. یہ غلط انفارمیشن ہوتی رہتی ہے, غلط بیانات آتے رہتے ہیں فیس بکوں پہ, ٹک ٹاک پہ, یہ وہ, یہ نہیں ہے بات. بالکل پاکستان میں کوئی انٹری منع نہیں ہے, سب جا سکتے ہیں. اور دوسرا یہ بھائی مجیب نے جو بات کی ہے کہ نادرہ کے حوالے سے, پاکستان امبیسی کو نادرہ کے لیے یہ بالکل کمیونٹی کے جو پرابلم ہے اس کو حل کرنا چاہیے. ہمیں کمیونٹی کو مل کے یہ حل کروانا چاہیے اور اس پہ ورک کرنا چاہیے, اور بالکل اگر ناروے میں ہو سکتا ہے تو ڈنمارک میں کیوں نہیں ہو سکتا. یہ پاکستانی کمیونٹی کے لیے بہت پرابلم ہے اور یہ ہونا چاہیے. ہمیں وہ بتا دیا جاتا ہے کہ نہیں ایسے نہیں, ایسے کر لیں, ایسے نہیں, فلان جگہ سے جا کے کروا لیں, فلان جگہ سے جا کے کروا لیں. پاکستان امبیسی ہے, پاکستان کا کارڈ ہے, پاکستان کے ڈاکومنٹ ہے, تو پاکستان امبیسی میں کیوں نہیں ہو سکتے؟ وہ ہمیں چاہیے, مل کے ہمیں سب نے مل کے اس پہ ورک کرنا چاہیے اور سب کو ساتھ لے کے چلنا چاہیے.
1: تو یہ آپ مجیب صاحب اور اپنا شوکت چودھری صاحب آپ ایگری کرتے ہیں کہ جب ہم نے مطالبہ کیا ہوا کہ ایگزمپشن کی مہر لگنی چاہیے تو یہ سارے پرابلم حل ہو نہیں جاتے؟
2: राय साहब बिल्कुल जो आपने काफी दफा बात भी की है, लेकिन अब जो बात कर रही है कार्ड के हवाले से हो रही है। चलो मोर की भी बात ठीक थी, वीजा लग जाता था चले जाते जिनको प्रॉब्लम थी, अब लेकिन कार्ड एक परमानेंट काफी अरसे से जब मिल जाता है हो जाता है तो बंदा यहाँ आ जाए आके जो है जो प्रॉब्लम, जैसे पासपोर्ट की कोई प्रॉब्लम नहीं है, पासपोर्ट अब जाए अम्बेसी में जाते हैं जाके पासपोर्ट अपना जो है करवाते हैं हो जाता है। लेकिन इसी तरह नादरा का कार्ड भी हो जाए, बंदा आ जाए तो नादरा का कार्ड जो है ना जो प्रॉब्लम थोड़ी सी होती है असल में कंप्यूटर में जाके वो कंप्यूटर की प्रॉब्लम होती है और कोई बात नहीं होता, हम लोगों से होता नहीं है क्योंकि कंप्यूटर में ऐसा वक्त नहीं होता, ऐसा टाइम नहीं होता, एक्सेप्ट नहीं होता। तो जब बंदा होगा तो उसको पता होगा कि क्या करना है क्या नहीं है प्रॉपर तरीके से। तो ये कोई ऐसा मुश्किल नहीं है कम्युनिटी के लिए, पाकिस्तान एम्बेसी को ये काम करना चाहिए और ये हमारा हक भी है। एक
0: देखें जी, नॉर्वे में ऐसा है कि जिन जो लोग एमआरपी पासपोर्ट बनाते हैं उन्हीं को ट्रेनिंग दे दी गई है नादरा के कार्ड की, यानी कि एक ही बंदा वो दोनों जो काम है वो कर रहा है। और इनको भी चाहिए, पाकिस्तान एम्बेसी को भी चाहिए डेनमार्क जो कोपेनहेगन में है ऐसे बंदे के लिए कि जो के दोनों काम करे, और दोनों काम को इतने मुश्किल नहीं है कि एक बंदा अगर 8 घंटे ड्यूटी देता है तो वहां पे कोई लाइन नहीं लगी होती कि पासपोर्ट डेली कोई 500 पासपोर्ट बन रहे हैं 500 कार्ड बन रहे हैं, तो वो दोनों बंदा एक ही बंदा नादरा का वो दोनों काम कर सकता है। उसको हमें बकायदा इन्फॉर्मेशन है कि वहां पे उस बंदे को ट्रेनिंग दी गई और ट्रेनिंग देने के बाद उसको सिस्टम दिया गया और उसमें और नॉर्वे में लोग देखें, नॉर्वे में 50,000 लोग हैं, यहाँ पे 35,000 बंदे हैं, यहाँ पे 35,000 बंदे आप नॉर्वे जाएं अगर कोई मुश्किल पैदा आ जाए तो हमें चाहिए कि अम्बेसी हर वक्त नारा लप्पा लगाती है। मैं समझता हूँ कि अम्बेसी इस वक्त कम्युनिटी के लिए जीरो काम कर रही है और इसके लिए नादरा के लिए काम करना बहुत जरूरी है हमें, क्योंकि हमें मस्जिदों में जाते हैं, हम प्रोग्रामों में जाते हैं, कई जगह जाते हैं, लोग खड़े हो जाते हैं कहते हैं जी वो नादरा का बंदा नादरा का बंदा, क्योंकि उन लोगों से नहीं होता। मेरे जैसे बंदे से भी किसी वक्त कंप्यूटर पे कोई चीज मिस हो जाती है, मुकम्मल नहीं होती। तो मैं ये सबसे गुजारिश करूंगा कि हम मिलके और आप राय साहब क्योंकि कम्युनिटी फोरम के चेयरमैन है, हमें मिलके ये इस काम को आगे बढ़ाना है। हमने ये नहीं कहना अच्छा जी करेंगे अच्छा जी मुलाकात करेंगे, नहीं, हमने इसका रिजल्ट लेना है और अपनी आवाम को
1: इसका रिजल्ट लेना है और आवाम को बताना है। बड़ी अच्छी बात की है। आगा साहब आपके पास भी जिंदगी का बड़ा तजुर्बा है और बहुत सारे मराइल से आप गुजरे, और आखिर में कम्युनिटी को क्या मशवरा देते हैं?
7: बात यह है जी, वो सब अगर एक मुट्ठी होके चलेंगे ना तो कामयाबी आपके पास है, अगर आप बिखर के जाएंगे तो बस आप कटते जाएंगे। तो मकसद ये है हमारी यहाँ कम्युनिटी में, अल्हम्दुलिल्लाह अल्लाह का बड़ा शुक्र है कि हम लोगों में बहुत इत्तफाक है, प्यार है, हम एक दूसरे का एहतराम करते हैं। बीच में कोई अगर एक आध बंदा ऐसा आ भी जाता है जो कि इस राह में रुकावट बने तो वो हमारे लिए कोई अहमियत नहीं रखता, लेकिन क्योंकि जैसे कि मुजीब साहब है, मियाँ साहब है, शाह साहब है, शौकत साहब है, सब लोग आप है, राजा साहब आप है, आप हमें गाइड करते हैं, आप नई नस्ल को भी गाइड कर रहे हैं, तो लिहाजा इन कोई भी मसाइल है ना तो वो अम्बेसी के लिए कोई मसला नहीं है कि भाई कोई एक बंदा लाया जाए, या जैसे कि मुजीब साहब ने कहा कि नॉर्वे में एक ही बंदा दोनों काम कर रहा है तो यही चीज यहाँ कोपेनहेगन में भी हो सकती है। तो लिहाजा मेरी तो राय यही है कि ठीक है अम्बेसी में लोग आते हैं, अब वो उनका शॉर्ट टाइम होता है 2-3 साल जितना भी पीरियड होता है वो अपना काम करते हैं, लेकिन अगर खुश असलूबी से काम करेंगे, प्यार मोहब्बत से करेंगे तो इनका भी एहतराम रहेगा और अम्बेसी का भी म्यार ऊंचा रहेगा।
1: अगर सब काम हुआ है तो इसीलिए हमारे तालुकात डेनिश गवर्नमेंट के साथ, पाकिस्तान के और डेनमार्क के बड़े अच्छे हैं। कैटेगरी 5 पे हमने बोला था जीशान को, वो भी काम कर रहा है। तो शाह साहब आखिर में आप अपने मेहमानों का शुक्रिया भी अदा करें, प्रोग्राम को क्लोज भी करें। चौधरी शौकत साहब हमारे साथ हैं, मुजीब साहब हैं, आगा साहब हैं, मियां साहब चले गए। जी शाह साहब,
8: बिस्मिल्लाहिर्रहमानिर्रहीम। जो सबसे बड़ा मसला जिसका अभी मुजीब कुरैशी साहब ने बात की है, मैं इसे अग्री करता हूँ, लेकिन जब तक हम सारे जो इस रेडियो पे बड़े बैठे हुए हैं और जो बड़े हमें सुन रहे हैं, हम सब लोग एक कॉन्फ्रेंस नहीं करते, एक जगह इकट्ठे होकर इन मुश्किलात का हल देखे, हमने खुद निकालना है। हम गवर्नमेंट ऑफ पाकिस्तान को ब्लेम गेम देंगे तो इसमें हमें कोई फायदा नहीं। ہمیں یہاں ڈینمارک کی گورنمنٹ سے یہ کہنا ہے کہ ہمیں کیٹیگری 5 سے نکالیں, ہمارے لیے پیزا ویزے کی کیسے کیسے پرابلم ہے, جیسے کہ یہاں کے آئین میں باقاعدہ ہے, آپ بہت سروس فارن منسٹری کو ٹیلی فون کر کے جائیں کہ میری جو انشورنس ہے وہ پاکستان میں گیلا نہیں کرتی, اگر میں بیمار ہو جاتا ہوں کوئی ایکسیڈنٹ ہو جائے تو وہ ان سے آپ کہہ سکتے ہیں کہ میں سیالکوٹ میں جا رہا ہوں, گجرات میں جا رہا ہوں, لاہور میں جا رہا ہوں, اسلام آباد, یہ علاقے وہ ہیں جس کو بہت سروس فارن منسٹری گوکھند کرتی ہے کہ یہ وہاں یہاں پہ کوئی خطرہ نہیں, تو ان علاقوں کا نام لے کے جاتے ہیں, تو پھر جو ہے وہ انشورنس والوں کو آپ انفارمیشن دیتے ہیں اور وہ آپ کی بیماری کے پیسے اور ہر چیز کے بندوبست آپ کو کرتی ہے جو ہم رائزر فرسٹ چیکنگ کرتے ہیں. جب تک ہم اکٹھے نہیں ہوں گے, ہم اکٹھے ہو کر اس گورنمنٹ سے بات نہیں کریں گے ڈینمارک کی گورنمنٹ کو, تو اس وقت تک حل نہیں. ہاں یہ بات ضروری ہے کہ پاکستان امبیسی کو ایک چارٹ جو ہے وہ ایشو کرنا ہوگا کہ یہاں پہ کتنے پاکستانی ڈینش پاسپورٹ ہولڈر ہیں, کتنے پاکستانی ڈیول پاسپورٹ ہولڈر ہیں, یہاں پہ کتنے جو ہیں وہ لوگ رہ رہے ہیں اس ملک کے اندر, یہ انفارمیشن ان کو دینی چاہیے, کیونکہ ڈیول اگر ڈینش نیشنل پاکستانی ہیں تو وہ بھی, اگر ڈیول نیشنل نہیں تو وہ ویزا تو پاکستان کا لے کے جاتے ہیں. تو یہ چیزیں جو ہیں, میں نے تو ایزی کام کیا ہوا ہے, میں نے تو 10 سال کا پاکستانی پاسپورٹ اور پاکستانی شناختی کارڈ تھا, عمر میرا بن چکا ہے, وہ میں نے رکھا ہوا ہے, مجھے تو کوئی کسی قسم کی پرابلم نہیں, نہ وہاں پراپرٹی خریدنے کی نہ یہاں. ہمارے لوگ ہی جو ہیں, اگر مجیب قریشی جا رہا ہے یا آپ جا رہے ہیں ایز اے کمیونٹی کے, تو میں جب امبیسڈر سے ملوں گا یا پاکستان میں کسی سیاسی سے ملوں گا تو غبیت کرنا میرا کام ہے, تو میں یہ کہوں گا کہ چھوڑو جی ان کے پیچھے تو 10 بندے نہیں ہیں, آپ رہنے دیجیے, ہمارے اوپر یہ ہے, ہماری وہاں کی شرائط کیا ہے گورنمنٹ کی, تو یہ ڈیول نیشنل والوں کو یا اس طرح کے کارڈ دینے والوں کو نقصان ہے, تو یہ خود بھی ہم لوگ نہیں بننے دیتے. تو لہٰذا میں شکریہ ادا کرتا ہوں میاں منیر صاحب کا, چودھری شوکت صاحب کا, مجیب قریشی صاحب کا, آغا صاحب کا اور آپ کا, کہ آپ لوگوں نے ہمیں انوائٹ کیا, لیکن امید یہ کرتا ہوں کہ یہ جو کیٹیگری 5 ہے جو سب سے زیادہ خطرناک ہے ہمارے لیے, اس پہ ہمارے جتنے بھی یہاں پہ بڑے بیٹھے ہوئے ہیں ان سب کو ایک میٹنگ بلانی چاہیے اور اس کے اوپر کمیونٹی کے فائدے کے لیے بات کرنی چاہیے. جی راجہ صاحب, سب کا شکریہ,
1: آپ کا بہت شکریہ, چودھری شوکت صاحب آپ کا شکریہ, آغا صاحب, میاں صاحب, مجیب صاحب. تو چلتے چلتے ایک نعرہ لگا لیتے ہیں, پاکستان
0: زندہ باد,
1: پاک فوج زندہ باد,
0: زندہ باد.
9: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
10: بسم اللہ الرحمن الرحیم. حضور اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم جب ہجرت کر کے مدینہ منورہ تشریف لے گئے تو بچیوں نے دف بجا کر آپ صلی اللہ علیہ وآلہ وسلم کا استقبال کیا. یوں طلع البدر علینا دف کے ساتھ پہلی نعت ٹھہری. اسی محبت اور عقیدت کو مد نظر رکھتے ہوئے دف کے ساتھ نذرانہ عقیدت بحضور سرور کائنات حضرت محمد صلی اللہ علیہ وآلہ وسلم پیش خدمت ہے.

0: दूसरी दुआ मेरी ये है कि अल्लाह पाक हमें अंधी अकीदत और खुदा वास्ते की दुश्मनी और तनकीद से बचाए। उसकी वजह यह है कि जब हम किसी के साथ मोहब्बत और अकीदत रखते हैं तो उसकी बुराइयों को नजरअंदाज कर देते हैं, और जब किसी की मुखालफत करते हैं तो उसमें मौजूद कोई भी अच्छाई हमें नजर नहीं आती। तो मैं अपने जो मुझसे पहले मेरे फाजल दोस्तों ने जो गुफ्तगू की है, मैं उनसे थोड़ा सा मैं उनसे इख्तिलाफ नहीं कर रहा उनकी गुफ्तगू से, उनको हक हासिल है कि उन्होंने अपने ख्यालात का इजहार किया, लेकिन मैं इस गुफ्तगू को किसी और पर्सपेक्टिव में देखना चाह रहा हूँ। उसकी वजह यह कि हर तस्वीर के दो रुख होते हैं, तो मैं इसको किसी और एंगल से हाईलाइट करने की कोशिश करूंगा। सबसे पहली जो शाह साहब ने भी जिस पर जिक्र किया, चौधरी शौकत अली साहब ने भी, आगा नदीम साहब ने भी, लफ्ज अगर हम शहीद का थोड़ी सी इस पर गुफ्तगू कर लें तो हमें अपना मुद्दा बयान करने में जरा आसानी हो जाएगी। तो अगर हम अल्लामा इकबाल रहमतुल्लाह अलैह का वो उनकी आपकी जो शोरा आफाक नज़म है तारिक की दुआ, यानी जो तारिक बिन जो उंदलस वाली तारिक बिन ज़ियाद की दुआ थी, उसमें उन्होंने कहा था शहादत है मतलूब व मकसूद मोमिन, न माले गनीमत न किश्वर कुशाई, कि जो बंदा शहादत के लिए जाता है ना उसे ना तो किसी किस्म की उसकी जो फकत एक चीज उसकी होती है ना ख्वाहिश, वो सिर्फ होती है कि वो शहादत का तलबगार होता है जो मर्द मोमिन होता है, ना उसे माल चाहिए होता है ना उसे कोई मुल्क चाहिए होता है, उसकी आरजू फकत ये होती है कि वो अल्लाह के लिए अपनी जान है जो वो अल्लाह के सुपुर्द कर दे। और इसी तरह एक और बड़ा मशहूर शेर आपने अक्सर सुन रखा होगा, और अक्सर लोग हैं जो वो सिर्फ उसका पहले मिसरे से वाकिफ हैं, दूसरा मिसरा शायद कम लोगों ने सुन रखा होगा, और वो ये है कि शहीद की जो मौत है वो कौम की हयात है। अक्सर लोग इससे तो वाकिफ हैं, लेकिन इसका दूसरा मिसरा है जो शायद कम लोग जानते हैं, वो ये है कि शहीद की जो मौत है वो कौम की हयात है, लहू जो है शहीद का वो कौम की ज़कात है। जो बंदा अपना लहू देता है ना वो अपनी कौम की तरफ से ज़कात देता है। तो ये यानी ये कोई इतना आसान सा लफ्ज़ नहीं है जिसे हम आसानी के साथ कह दें। तो पाकिस्तान की सलामती और बका के लिए शहीद होने वाले वो मुसल्ला अफवाज में से हों, सिविल आर्म फोर्सेस में से हों, पुलिस में से हों, दीगर सिविल और सिक्योरिटी अदारों के मेंबरान हों, तमाम शहदा जिन्होंने इस मुल्क के लिए अपनी जिंदगी में कुर्बान किए हैं, अपनी जान दिए हैं, उन सबको सलाम। अब लफ्ज़ शहीद जो जिसका शाह साहब ने जिक्र किया जी कि यानी कुरान पाक में अल्लाह पाक ने शहीद के मुतालिक तो ये कहा कि शहीद यानी जो अल्लाह की राह में मारा जाए उसे मुर्दा मत कहो, वला तकूलू लिमन युक्तलु फी सबीलिल्लाह अमवात, जो अल्लाह के रास्ते में मारा जाए उसे तो मुर्दा भी ना कहो, बल अहया वला किल्ला तशऊरून, वो तो जिंदा है लेकिन तुम्हें उसका शऊर नहीं। यानी जिसने अल्लाह की राह में अपनी जान दी है वो मरा नहीं है, वो जिंदा है, लेकिन ये कि हम उसकी जिंदगी को समझ नहीं सकते, हमारा शऊर इतना नहीं है, हमारी कैपेसिटी इतनी नहीं है कि हम उसकी जिंदगी को समझ सकें। और कुरान पाक में एक और जगह शुहदा के मुतालिक यही अल्फाज इस्तेमाल हुए कि वो अल्लाह के हाँ वो जिंदा है और अल्लाह के हाँ उनको रिज्क मिलता है, और रिज्क वही खाता है जो जिंदा होता है, मुर्दे तो कुछ नहीं खाते। तो उस कुरान पाक की वो दूसरी आयत है कि अल्लाह पाक के हाँ उनको रिज्क भी मिलता है। बहरहाल ये तो इब्तदाई तौर पे जो हमारा जो आज का मौजू का एक हिस्सा है जो उससे मुतालिक, तो मैं ये भी कहना चाहूंगा कि हमारे 57 इस्लामी ममालिक में वाहिद एटमी ताकत है जो वो पाकिस्तान है, और हम अल्हम्दुलिल्लाह हमें उस पर फख्र है कि 57 इस्लामी ममालिक में से हमारा मुल्क वाहिद मुल्क है जिसके पास ये एटमी ताकत है, और हमारे इस वतन अजीज का दिफा करते हुए जाने कुर्बान करने के अलावा अफवाज पाकिस्तान की बेशुमार खिदमात हैं। पाकिस्तान में खुदा नखास्ता जलजला आए, सैलाब आए, कोरोना आ जाए, या कोई हादसा पेश आ जाए, कोई ट्रेन का हादसा हो जाए खुदा नखास्ता, या कोई हवाई जहाज का हादसा हो जाए, कोई रिलीफ ऑपरेशन हो या किसी को रेस्क्यू करना हो, तो जहां पर जरूरत होती है वहां पर अफवाज पाकिस्तान के मुजाहिद हर जगह मौजूद होते हैं। अब बहसियत इदारा जो उनमें खामियां भी है, कोई भी ऐसा इदारा नहीं जो खामियों से पाक हो, जो कहे जी कि हमें सब अच्छाइयां, हमें खामियां नहीं, जिस तरह हर इंसान में खामियां मौजूद हैं और खूबियां मौजूद हैं, इसी तरह इदारों में भी अच्छाइयां भी मौजूद हैं اور خامیاں بھی موجود ہیں. اور یہی وجہ ہے کہ میں نے ابتدائی میں یہ کہا تھا کہ جب ہم کسی کی مخالفت کرتے ہیں تو ہم اس کی اچھائیاں بھول جاتے ہیں, اور جب اس کے ساتھ عقیدت کرتے ہیں تو پھر اس کی برائیاں بھول جاتے ہیں. تو اس میں کوئی شک نہیں کہ ان کے بہت زیادہ جہاں پر ان کی خوبصورت ان کا کنٹریبیوشن, وہاں پر ان کی کچھ خامیاں بھی ہیں, ان سے بھی صرف نظر نہیں کیا جا سکتا. مثال کے طور پہ مارشل لا جو ہے یہ فوج پاکستان نے لگایا, اور آغا صاحب سے بہتر کون جانتا ہے کہ مارشل لا کو بھگتنا کیسا ہوتا ہے, اور جو حکومتی ہے چھاڑ پچھاڑ ہے, اکھاڑ پچھاڑ ہے, یعنی ذاتی ہے اپنی پسند اور ناپسند کے لوگوں کو حکومت میں بٹھانا, کسی کو نکالنا, یہ وہ چیزیں جن پر کسی اور وقت میں بات ہو سکتی ہے. لیکن آج کا ہمارا موضوع ہے جو اس کے متعلق جس طرح آپ نے اپنے انٹرو میں ارشاد فرمایا کہ مولانا نے قصور میں جو تقریر کی ہے اس کے متعلق چونکہ آج ہماری گفتگو ہے, تو میں سمجھتا ہوں کہ ایک تو میں برملا اس کا اظہار کر دیتا ہوں کہ ممکن ہے کہ میں نے ان کی تقریر کو اس طریقے سے تفصیل کے ساتھ نہ سن سکا ہوں, جس کی وجہ سے میں شاید اتنا زیادہ باخبر نہیں ہوں کہ ان کے الفاظ انہوں نے کیا کیا ادا کیے ہیں. لیکن جہاں تک میں ان کی گفتگو کو سمجھ سکا ہوں, سن سکا ہوں, اس میں ان کی بہت ساری باتیں درست بھی ہیں. لیکن مجھے کسی جگہ پر انہوں نے افواج پاکستان کے متعلق جو انہوں نے گفتگو کی ہے وہ تو سب کے علم میں, لیکن میرے علم میں نہیں ہے کہ کہیں شہداء کے متعلق انہوں نے جسے کہتے ہیں نا کہ ڈائریکٹلی پن پوائنٹ کیا ہو, میں نے نہیں کم از کم سنا. ہو سکتا ہے اگر اور دوستوں نے سنا ہے تو میں اسے انکار نہیں کرتا, لیکن میں نے باقاعدہ طور پر یعنی شہداء کا نام لے کر ان کی کوئی ایسی قابل اعتراض بات میں نے نہیں سنی, میرے علم میں نہیں ہے. اور اگر انہوں نے شہداء کے متعلق کوئی اس طرح کی بات کی ہے تو میں اسے کنڈیم کرتا ہوں, اس کی مذمت کرتا ہوں, اس کو ہرگز قابل قبول نہیں سمجھتا. لیکن میرے علم میں نہیں ہے کہ شہداء کے متعلق انہوں نے کیا گفتگو کی ہے.
1: چلتے ہیں شاکر قریشی صاحب کے پاس جو کہ برطانیہ کی فضاؤں سے ہمارے ساتھ ہیں. شاکر صاحب آپ کو بھی سب خوش آمدید کہتے ہیں, اور جو آج کا ہم پروگرام کر رہے ہیں لائیو پروگرام ہے یہ. شاکر صاحب مولانا فضل الرحمان صاحب بڑے زیرک انسان ہیں, بڑا ہر چیز قدم بڑا سوچ سمجھا بات بھی کرتے ہیں, پارلیمنٹ میں کریں جہاں بھی بات کریں جلسہ جلوسوں میں بات کریں تو بڑا ناپ تول کر وہ اپنی بات اپنے الفاظ دہراتے ہیں. پہلی دفعہ کو دیکھا کہ وہ اگریسو ہوئے اور انہوں نے اس طرح کی باتیں کی, تو آپ کے پاس جو کچھ آپ نے سنا سوشل میڈیا کو دیکھا جو آپ کا تجزیہ ہے تو شاکر صاحب آپ کیا فرمائیں گے؟
2: جی بسم اللہ الرحمن الرحیم. محترم راجہ غفور صاحب, آپ کو, تمام معزز پینل کے اوپر بیٹھے ہوئے اسپیکرز کو, جہاں تک آپ کی ہماری آواز جا رہی ہے سننے والوں کو بھی السلام علیکم ورحمۃ اللہ. سب سے پہلے بہت شکریہ مجھے شامل گفتگو کرنے کے لیے. جو بھی حالات و واقعات اس وقت سارے پاکستان میں, اوورسیز پاکستان میں دیکھے جا رہے ہیں, ایک چیز تو واضح طور پہ دکھائی دی کہ جہاں جہاں بھی پاکستان کے اندر اوورسیز پاکستانی کسی بھی سیاسی جماعت سے وہ تعلق رکھتے ہوں ان کی دل آزاری ہوئی. انہوں نے اس چیز کا اظہار کیا کہ ہمیں اس چیز کی قطعی طور پہ امید نہیں تھی, کیونکہ ہم مولانا فضل الرحمان صاحب کی بڑی عزت کرتے ہیں, ان کی قدر کرتے ہیں, لیکن یہ جو بات انہوں نے کی ہے اس سے ہماری دل آزاری ہوئی. اور چاہیے یہ تھا کہ یہاں تک کہ ان کی اپنی پارٹی کے اندر سے بھی, یہاں تک میری معلومات ہے, اس چیز کو اچھا نہیں سمجھا گیا. مولانا فضل الرحمان جتنے دان ہیں, جتنا ان کو ہم سمجھتے ہیں, ان کو چاہیے کچھ تھوڑا تھوڑا سا بیان کر دیتے, وجہ تسبیہ بیان کر دیتے, یا جو اس وقت ڈیمانڈ بری ہر طرف سے بری طریقے سے ابھر رہی ہے کہ ہم اس چیز کو ہرگز برداشت نہیں کریں گے اور مولانا صاحب کو اپنی کس کہی ہوئی بات سے معافی مانگنی پڑے گی. اب اس کے باوجود کہ وہ ہمارے لیے بڑے قابل احترام ہیں, میں تو جے یو آئی پارٹی کے اور پارٹی کے ان کے فالوورز کا میں بڑا قدردان ہوں, بڑی ان کی میں عزت احترام کرتا ہوں, اور میں نے آج تک ہمیشہ اپنے جو ہمارے قائدین ہیں ان کی محبت عزت احترام دیکھتے ہوئے ہم نے ہمیشہ ان کی عزت کی ہے. لیکن یہ سچی بات ہے کہ ہم نے بھی اپنے سوشل میڈیا کے اوپر یہ باقاعدہ طور پہ شیئر کیا کہ ہماری شدید دل آزاری کی مولانا صاحب, آپ نے, آپ کو ہرگز یہ بات نہیں کرنی چاہیے تھی. افواج پاکستان کے خلاف, افواج پاکستان کے اندر جو لوگ بھی جان دیتے ہیں ان کو ہم شہید ہی کہتے ہیں, اور اب تو ہندوؤں نے بھی اپنے ملک کے لیے جو قربان ہوتے ہیں ان کو شہید کہنا شروع کر دیا ہے مسلمانوں کی پیروی میں. तो पाकिस्तान के फौजियों की मौत की जो बात की गई वो शहीद की ही बात की गई है और कहा यह क्या है, वो तनख्वाह नहीं लेते इस काम की। ये जो फिक्रा है ये इंतहाई गलत उन्होंने इस्तेमाल किया। कसूर के जलसे में वो बहुत बड़ा कसूर कर बैठे हैं। कसूर के जलसे में वो बहुत सारे अपने फॉलोअर्स को देख के, एक जम्मे अफीर उनका जलसा भरा हुआ था, उस जलसे भरने को देख के उनके जज्बात जो है वो बहुत ज्यादा ही छलक उठे और उन्होंने अपने बयानात का बिल्कुल केयर नहीं की, एहतियात नहीं की। इसकी एक और स्टोरी भी जो कहने वाले बताने वाले बता रहे हैं कि कुछ ऐसी चीजें अफवाज पाकिस्तान और पाकिस्तान की गवर्नमेंट उनकी नहीं मान रही थी। ये शनीद बात है, मेरा ओपिनियन नहीं है, एक शनीद मुबैना तौर पे कहा गया है कि दो दिन पहले जो एक बड़ी गिरफ्तारी हुई और एक बड़े अहम कातल शख्स को और दो साथियों को उम्र कैद की सजा दी गई, मुबैना तौर पे कहा जा रहा है कि मौलाना साहब उससे नाराज थे, और क्योंकि उस शख्स ने, उस कातल ने, किडनैपर ने, एक बहुत बड़ा बदमाश मशहूर चुका है, वो इनकी पनाह में गया हुआ था अपनी कोई और पार्टी छोड़ के इनकी पार्टी को ज्वाइन करके। तो मुबैना तौर पे कहा जा रहा है कि मौलाना साहब उस फैसले से नाराज थे और उसकी गिरफ्तारी से एक दिन पहले उन्होंने ये वाला बयान दिया, लेकिन इस चीज को किसी और तरीके से भी कहा जा सकता था। मैं खास तौर पर जिक्र करूंगा कि खैबर पख्तूनख्वा में, बलूचिस्तान में और अफगानिस्तान में हमें रोजाना जो खबरें मिलती हैं वो पिछले 3-4 दिन पहले तो हमें बाकायदा तौर पे बार बार दिखाया गया कि हमारी अफवाज पाकिस्तान यूनिफॉर्म में जो मौजूद लोग किरदार अदा कर रहे थे, 40 लोग के 42 लोग जो हैं वो शहीद हुए हैं, और दिल दारो कतार रोया है जब साथ साथ ये भी बताया जा रहा था कि उनके गले काटे गए हैं। दुश्मनों ने हमारे अफवाज पाकिस्तान के जो भी नेशनल सिक्योरिटी के जो व्यक्ति पहन के अपना कर रहे थे वो 40 लोग जो मारे गए, बार बार बताया गया कि उनके गले भी काटे गए। उसके मुकाबले पे 54 लोग, हमें बताया गया कि हमने भी जालमों को, फितनातुल ख्वारिज के लोगों को हमने भी मारा। हम रोजाना मार रहे हैं, कभी 15 मारते हैं, कभी 20 मारते हैं, कभी 40 मारते हैं, रोजाना डेली बेसिस के ऊपर हमारे बॉर्डर को क्रॉस करके वो लोग आते हैं और उनका मुकाबला कौन कर रहा है? ना ही मेरी पार्टी के लोग कायदीन कर रहे हैं, ना ही मौलाना साहब की पार्टी के लोग या उनके कायदीन कर रहे हैं। वहां जो किरदार अदा कर रहे हैं दुश्मन के सामने आंखों में आंखें डाल के, जहां उनके सामने बरसरे पेकार आते हैं, नबर्द आजमा होते हैं, उनको शहीद कत्ल करते हैं और खुद शहीद हो जाते हैं, तो फिर करके दिखाए कोई ऐसा काम, कोई तनख्वाह ले ले। हम मौलाना साहब को जो भी उनकी ख्वाहिश है, कश्मीर कमेटी का चेयरमैन उन्हें बनना है, कोई मिनिस्ट्री लेनी है, अपने भाई को मिनिस्ट्री लेके देनी है, कोई उनका प्रॉपर्टियों का जो मसला पता हुआ है क्या खैबर पख्तूनख्वा में, वहां अपना मर्जी का फैसला करवाना चाहते हैं, सारा कुछ करवा लें, उसके बाद हमें किसी बॉर्डर पर जाकर शहीद होकर दिखा दें, सारा कुछ ले लें, जो जो कुछ मांग रहे हैं। मैं अदब के दायरे में रहते हुए आप सब की मौजूदगी में, आपके लिस्टनर जो सुनने वाले हैं उसमें तमाम बेशुमार लोग होंगे, मैं अदब का दायरा अभी भी हाथ से नहीं छोड़ना चाहता। मैं फजलुर रहमान साहब से ये चाहता हूं कि हमारी दिल आजारी की अभी फौरी तौर पर वो माफी मांग लें, उनकी माफी मांगी हुई जो है कौम के अंदर कबूल हो जाएगी। अगर उन्होंने नहीं मांगी, इसको उन्होंने देर किया, तो ये फिर हमारे अफवाज पाकिस्तान के शहीदों की और इस वक्त जो हालत जंग में है उनके साथ ये बहुत बड़ी ज्यादती है। अभी यहाँ शेर पढ़ के जो बयान किए गए कि शहादत तो मोमन का की मेराज है और उसकी चाहत कुछ और है, तो जो शहीद होने वाले की जो बीवी है वो आंसू नहीं बहाती, शहीद होने वाले की माँ और उसका बाप जो है वो उसका उसकी बाकियात, उसकी वर्दी, परचम में लिपटा हुआ सामान उसके जब हासिल करते हैं तो रोते नहीं हैं, बल्कि ये कहते हैं कि उस बेटे के बाद हमारा एक और बेटा है, ये भी हम शहीद होने के लिए अल्लाह ताला के फजल करम से अल्लाह ताला के राह में पेश करेंगे।
1: शाह साहब, सवाल पैदा होता है कि इस वक्त मौलाना साहब को ये बयान देने की क्या जरूरत थी? जिस तरह जो कुछ आपने वाकयात आपने बयान किए, पूरी दुनिया में जो पाकिस्तान आर्मी का जो इमेज जो है पूरी दुनिया में बढ़ रहा है, हालत जंग में है, तो जब ये सारी चीजें थी इसी वक्त जो है सिर्फ फौज को ही निशाना बना गया, शहदा को ही निशाना बनाया गया।
2: जी, ये हमारा अलमिया है, हमारे इंसानों और खासतौर पे हमारे पाकिस्तानियों का, हमारे सियासतदानों का, हमें औकात से ज्यादा हमारी पॉकेट के अंदर 2 दमड़ियां ज्यादा आ जाएं, हम औकात से ज्यादा 2 किताबें पढ़ लें, हमें औकात से ज्यादा बड़ा ओहदा मिल जाए और हमारे सामने हमारे फॉलोअर की बहुत बड़ी तादाद आ जाए तो हम बहक जाते हैं, हम अपने आप पे कंट्रोल नहीं रख सकते। بعین ہی یہ مولانا فضل الرحمان صاحب کے ساتھ بھی ایسے ہی ہوا ہے, قصور میں قصور نے بے شک بہت بڑا قصور کیا ہے, اس قصور کو طور پہ وہ مان لیں, ماننے کے بعد معافی مان لیں تو ہو سکتا ہے کہ ہم سب جن کی دل آزاری ہوئی ہے وہ ان کو معاف کر دیں, ورنہ ان کا حساب بہت مشکل ہو جائے گا یہاں بھی اور آخرت میں بھی.
1: سید توقیر حسن شاہ صاحب, آپ کو پتا ہے پروگرام شارٹ ہے, تو آپ نے دیکھا چونکہ آپ خود بھی فوجی گرانے سے, آپ کے والد محترم بھی فوج میں تھے, تو یہ جو چیزیں ابھی پیدا ہوئی ہیں اس کو سوشل میڈیا بہت آگے لے کر جا رہا ہے, لیکن مولانا صاحب نے یہ کیا کیوں؟
3: جی, اس وقت جو پاکستان کی سیاست ہے, اس وقت پاکستان جو کردار ادا کر رہا ہے, پہلے تو میں سامعین کو یہ بتانا چاہتا ہوں کہ فوج کے دو حصے ہوتے ہیں, ایک سپاہی سے لے کے صوبے دار میجر جس کو صاحب کہا جاتا ہے, یہ اصل میں پوری آرمی کی ریڑھ کی ہڈی ہوتی ہے. صاحب ہی جو ہوتا ہے, صوبے دار میجر ہوتا ہے, یہی سب کچھ جو ہے وہ آگے جا کے اپنے آفیسروں کو بتاتا ہے, جو پلاننگ کرتے ہیں, جو کمانڈ کرتے ہیں, ان کو بتاتا ہے کہ یہ سچویشن ہے بارڈر کی, یہ سچویشن ہے دشمن کی. تو لہٰذا فوج میں اصل قربانیاں جو ہیں وہ یہی صاحب اور اس کے ساتھی دیتے ہیں, اور ہمیں ان کے اوپر انگلی اٹھانے یا ان کے مرتبے کو کم کرنے کے اوپر ہم بالکل راضی نہیں. اس وقت کیونکہ آزاد کشمیر کے اندر الیکشن جاری ہیں اور وہاں پہ سیاسی پارٹیوں کا منظر ہے, میں نام نہیں لوں گا, جیسے گوجرانوالے میں فوج کو کہا گیا, دوسری جگہ پہ کہا گیا, تو یہ فضل الرحمان کو پہلی دفعہ نہیں بات کر رہا, یہ اس سے پہلے بھی بہت دفعہ فوج کو لتاڑ سکتا ہے. بالکل شاکر صاحب نے صحیح کہا کہ جب خرچے بند ہو جائیں, ساڑھے تیرہ ارب ڈالر روپے کی پاکستانی کی جو اس کے کزن نے اور اس کے بیٹے نے جو ڈیرا غازی خان میں انہوں نے اپنا شوگر مل لگائی تھی اور مجھے اس کا پورا پتہ ہے, تو یہ کہاں سے پیسے آئے؟ ایک مولوی جو ہے وہ فوج کیسے رکھ سکتا ہے, اپنے بندوں کی اتنا بڑا جتھا کیسے رکھ سکتا ہے؟ مسئلہ یہ نہیں, مسئلہ اس وقت یہ ہے کہ ہماری گیدرنگ جو ہے آج کی وہ یہ ہے کہ آپ ایز اے کمیونٹی چیئرمین ڈنمارک کی حیثیت سے سارے لوگوں کو ساتھ لے کے کنڈیم کریں اس بیان کو کہ ہم ہر شہید کے ساتھ شامل ہیں, خواہ وہ ایک چونکی دار کیوں نہ ہو, رات کو پہرا دے رہا ہو کسی گھر کے, اس کو دشمن قتل کر دے, جب اس کو شہادت کا رتبہ ملتا ہے تو ہم اس کے ساتھ کھڑے ہیں. شاہ صاحب نے, بخاری شاہ صاحب نے بالکل قرآن کی بات کی اور بہت اچھی چیزیں بتائیں, اور یہی چیز جو ہے یہ ہماری تربیت کا حصہ ہونا چاہیے, نہ کہ ہم جتھے در جتھے جو ہیں وہ لاٹھ برادر لوگ کٹھے کر لیں. تو میں اس چیز کو کنڈیم کرتا ہوں, میں آپ کے ذریعے, کیونکہ آپ خود کمیونٹی کے چیئرمین ہیں ڈنمارک کے, تو میں یہ چاہتا ہوں کہ آپ ہمارے طرف سے, ڈنمارک کے لوگوں کی طرف سے جو ہمارے شرکا ہیں اس وقت, ان کی طرف سے آپ یہ گورنمنٹ آف پاکستان کو لکھیں کہ ہم اس بیان کی بہت اس کو کنڈیم کرتے ہیں, ہمیں بہت دکھ ہوا ہے, ہماری کمیونٹی کو دکھ پہنچا ہے. جی راجہ صاحب,
1: بہت شکریہ. شاہ صاحب, مسلم لیگ نواز کے چیف کوآرڈینیٹر مرزا رحمت اللہ بیگ صاحب نے ہمیں جوائن کر لیا. بیگ صاحب, آپ کو خوش آمدید کہتے ہیں اپنے مہمانوں کے ساتھ.
4: جی بہت شکریہ راجہ صاحب.
1: بیگ صاحب, آپ حال ہی میں پاکستان کا وزٹ کر کے آئے, اور آپ کے خود بھی سابقہ فوجی ہیں, تو مولانا فضل الرحمان صاحب جو کہ سب فوجی جو اپنا آرمی چیف ہیں سب کے ساتھ انہوں نے کام کیا, انہوں نے ایوب خان صاحب کا دور دیکھا, ان کے والد محترم اس وقت وزیر اعلیٰ بنے. بیگ صاحب, تھوڑا سا شور ہو رہا, تھوڑا سا ایک طرف ہو جائیں, شاید غالباً بچوں میں آپ.
4: جی میں بہت سارے بچوں میں ہوں.
1: چلے آپ ذرا اونچا بولیے گا. بیگ صاحب بتائے, جو مولانا صاحب کا آپ نے بیان سنا ایز اے چیف کوآرڈینیٹر, آپ کیا کہیں گے؟
4: دیکھیں, وہ ایک سیاسی بندہ اور اسلامی نظریاتی کونسل کا ممبر بھی ہے, اور وہ بندہ ایسی ویسی باتیں کرے گا میری سمجھ سے باہر.
1: آپ اس بات کو کنڈیم کرتے ہیں؟
4: 100% کنڈیم کرتے ہیں. جو ان کے عہدے ہیں ان کے پاس اور جو وہ کام کر رہے ہیں عرصے دراز سے, انہوں نے سب کچھ اس میں پانی پھیر دیا.
1: چلیں بیگ صاحب, آپ کا موقف, آپ کا بہت شکریہ. چونکہ آپ فیملی میں بیٹھے ہوئے ہیں, تو شاہ صاحب آپ ذرا, سید اجاز حسین بخاری شاہ صاحب, آپ نے سب کی گفتگو سنی, آپ کیا کہیں گے آخر میں؟
0: جی ریسے, ویسے تو ہمارے جو مہمان ہیں ساتھی انگلینڈ سے ہیں, انہوں نے ہاتھ کھڑا کیا ہوا ہے.
2: جزاک اللہ خیر, بہت شکریہ. میں صرف ایک دو سینٹینس اور دینا چاہتا ہوں کہ ہمارے پاکستان میں OIC کا اجلاس ہوا, 57 ممالک کے وزراء اس وقت میں, جبکہ دنیا بھر میں تقریباً ہر ملک جو ہے پاکستان کی اور فوج پاکستان کی انتہائی پذیرائی کر رہے ہیں, ان کی تعریف و توصیف ہو رہی ہے. ابھی اس وقت او آئی سی کا اجلاس پاکستان میں ہونا, ابھی اسی مہینے میں ہمارا ای سی او کا چیئرمین بننا, پھر اس کے بعد شنگھائی کوآپریشن کا چیئرمین ہمیں ملنے والا ہے. ایسے موقع کے اوپر ہمارے تمام سیاستدانوں کو بڑی ہی احتیاط کرنی چاہیے, پاکستان کے بارے میں بات کرتے ہوئے, افواج پاکستان کے بارے میں بات کرتے ہوئے. پاکستان حالت جنگ میں ہے, افغانستان کا بارڈر بھی بہت مصروف ہے,

0: فتح سے وہ دوائیاں نہیں خریدتے تو وہ رجسٹرڈ ہو جاتی ہے باقاعدہ کمیون کے اندر. یہ چیزیں کس نے اس طرح کی انفارمیشن کس نے دینی ہے؟ ساری میں تو نہیں دے سکتا.
1: بالکل شاہ صاحب آپ جا فرما رہے ہیں. آغا صاحب آپ نے نوجوانوں کا ذکر کیا, نوجوان اگر خود انیشیٹو نہیں لیتے تو اس بند بوتل میں اچار کا کیا کریں ہم؟
2: مجھ سے سوال کیا رہا صاحب.
1: آغا صاحب آپ کو آواز آ رہی ہے؟
3: جی جی جی آ رہی ہے جی جی.
1: آغا صاحب ذکر ہو رہا ہے نوجوانوں کا, اگر نوجوان خود انیشیٹو نہیں لیتے تو ان نوجوانوں کا کیا کیا جائے سیاست میں؟ وہ تو حساب ہوتا ہے بند بوتل اچار والا, جب ضرورت ہوئی تھوڑا سا اچار نکال لیا.
3: دیکھیں جی, اگر تو نوجوان یہ چیزیں جانتے ہوئے بھی کوتاہی کرتے ہیں یا ہم لوگوں کے لیے رہنمائی نہیں کرتے تو پھر بہتر یہ ایسے ہے کہ ایسے نوجوان پھر جن کاموں میں لگے ہونے میں رہے تو کمیونٹی کی طرف نہ آئے, پھر یہ سیاست کی طرف نہ آئے, پھر یہ دعوے نہ کریں کہ جی ہم یہ کر دیں گے تو وہ کر دیں گے. دیکھیں یہ ہم کمیونٹی کی طرف سے اپنے نوجوانوں کو ذمہ داری دے رہے ہیں کہ بیٹا ہماری یہ پرابلمز ہیں, ان کو کس طریقے سے سالو کرنا ہے. جیسا کہ ابھی شاہ صاحب بھی فرما رہے تھے, حقیقت یہی ہے کہ جب ہم جیسے لوگ آئے تو ہم نے ان کی سوسائٹیوں میں اپنے آپ کو داخل نہیں کیا, ہم نے نہیں دیکھا کہ یہ ان کی کیا سوچ ہے کیا اپروچ ہے. ہم یہاں پہ آئے لیبر کرتے رہے اپنے کاموں میں لگے رہے, لیکن جو ہی یعنی کہ ہماری اولادیں بڑی ہوئی ہماری ہم نے اولادوں کو یہ کہا کہ بیٹا ہماری یہ پرابلم رہی ہے, تو وہ پرابلم کو دیکھتے ہوئے وہ پولیٹکس میں بھی آ گئے. اور اگر جو پولیٹکس میں آئے ہیں تو اب یہ ان کی ذمہ داری بنتی ہے, کیونکہ ہم لوگوں نے تو ہر طرح اپنے بچوں کا ساتھ دیا ہے اور دیتے رہیں گے, لیکن جہاں کوئی کام غلط کریں گے چاہے وہ میرا بیٹا ہی کیوں نہ ہو تو ہم اس کے لیے رہنمائی اس کی بالکل قبول نہیں کریں گے. لیکن مسائل یہ ہے کہ ہماری اپنی تہذیب کے بارے میں جو جو چیزیں ہیں وہ ان پر نمایاں کی جائیں, اور ان کی جو چیزیں یہ جینٹسوں کی وہ ہمیں بھی بتائی جائے, کیونکہ بہت سی چیزیں ایسی ہیں جیسے کہ میاں منیر صاحب تو ماشاءاللہ بچپن سے ہی ہیں, اور یعنی کہ شاہ صاحب کا بھی ماشاءاللہ بڑا ایکسپیرینس ہے, یہ پورے دنیا میں گھومے پھرے ہیں, انگلینڈ کا انگلینڈ قانونوں کو میرا خیال ہے جتنے قانون شاہ صاحب جانتے ہیں ہم میں سے شاید ہی کوئی جانتا ہو. تو یہ ساری چیزیں جو نا یہ شاہ صاحب میاں صاحب رہنمائی کر سکتے ہیں ہمارے نوجوانوں کی, ان کو گائیڈ کر سکتے ہیں بیٹا یہاں پہ یہ پرابلم ہے. اگر فرض کیجئے کسی جگہ پہ کوئی چیز ہمارے نوجوان اس کو نظر انداز کرتے ہیں اور ہمارے بڑے جو میاں صاحب ہیں شاہ صاحب ہیں آپ ہیں آپ ہمیں نشاندہی کرتے ہیں کہ بھائی ہمارے لیے یہ پرابلمس پیدا ہو رہی ہیں, تو ان پرابلمس کو سالو کرنے کے لیے ہمیں پوری طرح اپنی نوجوانوں کو ساتھ دینا چاہیے اور ان کو بتانا چاہیے. اب جیسے کہ مجیب صاحب ہے, مجیب صاحب بھی یعنی کہ بڑی نالج رکھتے ہیں, وہ بھی ابھی وہ پتہ نہیں کیوں نہیں بیچ میں آئے میدان میں, لیکن وہ بھی قابل تحسین ہے, وہ ان کے بھی کافی علم رکھتے ہیں, ان کی بھی عوام میں کافی یعنی کہ ان میل ملاقات ہے. تو پھر بات یہ صاحب
1: آپ نے بجا فرمایا, آغا صاحب آپ نے بڑی بات کر دی ہے. میاں صاحب کی طرف چلتے ہیں چونکہ میاں صاحب بہت دور بیٹھے ہوئے ہیں. جی میاں صاحب آپ نے اب باتیں سنی, آپ جی آپ کی طرف آئے کے.
4: جی جی بالکل, آغا صاحب نے بڑی خوبصورت بات کی ہے. میں میرے بزرگوں ساتھیوں سمجھتا ہوں کہ ہم نے کافی اس پر یہاں ریڈیو پر بھی اپنی اپنی محفلوں میں بھی اور جب بھی ہم اس بارے میں کوئی مساجد میں الیکشنوں پر جب بھی ہم بات کرتے ہیں, یہ دو تین چیزیں جو میں یہاں سمجھتا ہوں کہ جس میں شاید ہم نے غلطیاں بھی کی ہیں اور طریقہ کار بھی غلط اپنایا. پہلی بات تو یہ ہے کہ ہمارے جو بڑے بزرگ آئے تھے وہ جاب کے پیچھے تھے, اس کے بعد ہم نے ایک فاسٹ اکنامی کو انکریز کرنے کے لیے کیوسکیں ٹیکسیاں یہ وہ, اب ہمارے پچھلے 15-20 سال سے ہمارے جو ینگسٹر بچے بچی ہیں وہ ماشاء اللہ تعلیم میں کافی جو ہونا چاہیے تھا شروع سے ہی ہونا چاہیے تھا, لیکن چلے ضرورتیں پورے کرنی تھا اس میں الحمدللہ بچوں نے وہ بچے جو ہیں وہ ہمارے بہت سارے یعنی کہ کلچر اور الحمدللہ تو وہ ساری چیزیں اپناتے ہیں, لیکن ہمارے جو بڑوں کی سیاست کہہ رہے ہیں یا سوشل ایکٹیویٹیز ہیں اس میں ان کے اور ہمارے درمیان ایک گیپ, یہ میں بہت محسوس کرتا ہوں. اور آغا صاحب کا ماشاءاللہ ہمارا بچہ ہے, ہم سب کو بچہ ہے, بہت होनहार है, बड़ी अपनी एक अच्छी सोच का मालिक है, इन्होंने बहुत अच्छी उसकी तरबियत की है, सियासी तरबियत भी की, और भी हैं, सिकंदर है, बहुत बच्चे अभी हमने देखा, जीशा है, बहुत सारे। जब हम उनको सियासत में लेकर आना चाहते हैं तो फिर हम अपनी पाकिस्तानी सियासत उसमें धकेल लेते हैं, अपना बरादरी सिस्टम ले आते हैं। अभी रिसेंटली जो इलेक्शन उसमें भी यही हुआ कि हमने बहुत वो कार्रवाई जो होने गई थी, ये डेनमार्क पॉलिटिशियन, उसमें हमने क्या हुआ, हमें बहुत नुकसान हुआ। तो ये मैं बच्चों में उठता बैठता हूँ, मैं उनके साथ जब बात हूँ तो वो हमेशा कहते हैं, चाहे वो मस्जिद की कमेटी हो, कम्यून के अंदर हो, हमारी यानी कि ओवरऑल बाकी चीजें सियासी एक्टिविटीज हो, तो मैं महसूस करता हूँ कि बहुत बड़ा गैप है हमारे और उनके दरमियान। और ये अल्लाह करे कि ये वक्त के साथ साथ जो है, अब काफी वक्त इसमें गुजर गया, लेकिन वक्त के साथ साथ अब ये कम होना चाहिए, ये खत्म होना चाहिए। इस मुआशरे के अंदर हम तभी एक अपना एक बेहतर मैसेज, अपना हक हकूक, अपना निज़ाम जो है आगे लेकर जा सकते हैं, जहां हम इन चीजों को अच्छी तरह, खसूस तौर पर हमारे ये बच्चे बच्चियां जो हैं, इन चीजों में एंटर हों, समझें अपने मजहब को। हमने किसी ने भी हमेशा तो नहीं रहना, ये शाह हम बड़े लोगों में आस्ता आस्ता हमने इन चीजों से यानी कि छोड़ जाना है।
1: साहब ये आप लोगों की गलतियां है ना कि आप इलेक्शन क्यों नहीं लड़े, शाह साहब इलेक्शन क्यों नहीं लड़े, आगा साहब इलेक्शन क्यों नहीं लड़े, मुजीब साहब इलेक्शन क्यों नहीं लड़े, चौधरी शौकत साहब इलेक्शन क्यों नहीं लड़े।
4: देखिए बात है, साहब आप ठीक कहते हैं, मैं खुद इसके कभी कभी ये जरूर सोचा, दोस्तों ने भी बैठकर कहा कि जी आपने ऐसे क्यों नहीं किया, 20-25 साल पहले कर सकते थे, लेकिन जिन्होंने किया आप देखें कि यानी कि नदीम फरूक थे, कमाल क्रैशी थे, सिकंदर थे, यानी कि ये इन्होंने आहिस्ता आहिस्ता किसी ने भी कुछ बेहतरी की तरफ या फर्दन आगे नहीं अपने आप को लेकर गए, बल्कि ये पीछे गए, कोई निकल गया, कोई किसी यानी कि मेंबर ना रहा, कोई बन ही ना सका। तो मैं यानी कि बाई नेम कोई तनकीद नहीं करना चाहता, मैं अपने मैं समझ मेरे मौजूद सब की हम की ये गलती है कि हमने सिस्टम को ना समझ कर और ना ऑर्गेनाइज कर सके, अपनी जो बरादरी, अपना गांव, अपना क्या कहते हैं यानी कि अपनी अपनी जो सोच है उसमें पर्सनली हमने फायदे लेने की जो कोशिश या सोच रखी थी उसके बदौलत हमें बहुत नुकसान हुआ। लेकिन इलेक्शन तो हर 4 साल बाद होते हैं, कम्यून के हों या दूसरे हों, उसके अलावा देखें इलेक्शनों से पहले एक अपना एक सिस्टम, एक निज़ाम है यहाँ का जिसमें हमने एक साथ एंटर होना है और आपने करना है, और फिर उसमें अपने आप को यानी कि हमने अपना क्या कहते हैं पेश करके उसमें अपना हिस्सा कह लें डालकर अपना कल्चर, अपने कोई डैनिश नहीं कहता, ठीक है आजकल हालात जो है काफी मैं भी देख रहा हूँ बड़ी तंग नजरी से हमारे दीन को देखा जा रहा है, हम लोगों को देखा जा रहा है, फॉरनर्स की बड़ी बात आजकल, ये रिसेंटली जो इलेक्शन हुए इसको इस्लाम को बहुत इन्होंने नेगेटिव कुछ पार्टीज ने बड़ा वो पेश किया, तो ये सारी चीजें जो है राय साहब हम समझते हैं, लेकिन अब मैं समझता हूँ कि हमारी जो जहेर हमारे हैं, ये हमारा छोटा जो है आगा साहब का बेटा, ये हमारा बच्चा है और बहुत सारे इनके जीशान है, अभी अगर हम नंबर्स देखें इस कोपनहेगन के अंदर जिधर हमारी कम्युनिटी है, तो मैं समझता हूँ हमारे यंगस्टर की तादाद काफी बड़ी है, अब उनको जो सपोर्ट चाहिए यानी कि वोट की जो जरूरत है उसमें हम मैं समझता हूँ कि डिवाइड होकर और गलत सोच और नज़र को जो है अपना कर हमने कुछ अचीव नहीं किया, जिस जो सारा कुछ हमारे सामने आया। तो छोड़े कि मैंने इलेक्शन नहीं लड़ा किसी और ने, अब हमारे ये बच्चे हैं, अब इन्होंने यानी कि हमारा फ्यूचर जो है।
1: मियां साहब आपने बजा फरमाया, जो टाइम गुजर गया वो गुजर गया, बच्चे ये फ्यूचर इन्हें आना चाहिए। चौधरी शौकत साहब आपके हालात जो हैं माशाल्लाह हर तरीके से अच्छे हैं, बिजनेस कम्युनिटी भी आपकी अपने साथ है और माशाल्लाह आपके बच्चे भी पढ़े लिखे हैं, इसी तरह मुजीबुर रहमान साहब के बेटे जो है वो पढ़ा लिखा बच्चा है, वो जो है ब्यूरोक्रेट बन चुका है और माशाल्लाह इन्होंने इसको आगे बढ़ाया, मुजीब साहब ने भी हमें ज्वाइन कर लिया है। शेखो साहब आपके इस पास जाने से पहले मैं मुजीब साहब को हम सब मिल वेलकम करते हैं। مجیب صاحب آپ کیا فرمائیں جتنا کچھ آپ نے سنا.
5: بسم اللہ الرحمن الرحیم. سب سے پہلے تمام میرے جتنے بھائی میرے ساتھ بیٹھے ہوئے ہیں اور تمام سننے والوں کو اور آپ کو السلام علیکم. میں نے جناب ماشاء اللہ اپنے بھائیوں کی باتیں سنی ہیں, بڑی خوشی ہوئی, اور سب نے پرموٹ یہ کیا ہے کہ ہم ینگسٹر کو ہم نے آگے لے کے جانا ہے. تو ینگسٹر کو تو ہم دیکھیں, ہم نے لاسٹ ٹائم بھی جو الیکشن ہوا کمون میں, تو ہم تمام لوگوں نے کوشش کی کہ ہم ینگسٹر کو آگے لے کے جائیں اور ان کو پروموٹ کریں اور وہ اپنے لیے اور اپنے بچوں کے لیے اور جہاں پہ جو سیاست ہے اس میں اپنا بھرپور حصہ ڈالیں, اور ایسا ہی ہوا ماشاء اللہ. آپ نے دیکھا کہ آپ اس وقت 10-12 ہمارے نوجوان جو ہیں وہ آلموسٹ جو کمونز کے اندر ریجنز کے اندر بیٹھے ہوئے ہیں, اور یہ ہماری سب کی محنت کا نتیجہ ہے کہ ہم نے کوشش کی کہ ہم جو ہیں ان کو لے کے آگے جائیں, اور ہم کوشش کرتے رہیں گے کہ جو ہے نا آپ کو یہ نتیجہ آج کے 3 سال کے بعد بھی ہے ہمارے ساتھ ہیں کہ ہمارے ینگسٹر آئیں اور ینگسٹر آ کے اس کی باغ دور سنبھالیں. دیکھیں ہم جو سینئر لوگ ہیں ہم نے بڑے اس ملک کے لیے کام کیا, جیسے میاں منیر صاحب نے کہا, شاہ صاحب نے کہا, شوکر صاحب نے کہا کہ ہم نے اپنے یہاں پر اپنا کردار ادا کیا, ہم نے اس کمیونٹی میں اپنے ہم نے حصہ ڈالا ہے. لیکن اب کیونکہ ینگسٹر ہمارے ماشاء اللہ سارے نوجوان پڑھے لکھے ہیں اور ماشاء اللہ اچھی پوسٹوں میں کام کر رہے ہیں, ان کو ہم نے سپورٹ کرنا ہے. ان کو سپورٹ کرنے کے لیے ضروری یہ ہے کہ ہم نے یہ چیز نہیں رکھنی, دیکھیں جی ہم نے جو کہہ دیا وہ آپ نے کرنا ہے, ہم نے جو کہا ہے وہ اس کے آپ نے رزلٹ لینا ہے, ہم نے جو کہا ہے وہ آپ نے بات ماننی. نہیں, وہ ماشاء اللہ قانون کو بھی سمجھتے ہیں, وہ ماشاء اللہ زبان کلچر ڈینمارک کا بہترین طریقے سے سمجھتے ہیں. تو ہمیں کوشش کرنی چاہیے کہ ہم نوجوانوں کو اپنے ساتھ ایسے طریقے سے چلائیں,
1: اسپیشلی اپنے مطلب کو سمجھتے ہیں.
5: نہیں, وہی ینگسٹر جو یہ کہتے ہیں کہ جو سینئر ہیں وہ صرف ہمیں استعمال کرتے ہیں, یہ بالکل کھلی بات ہے. تو ہمیں چاہیے کہ ہمیں ان کو ذرا کھلی سی راستہ دیں, کھلا ان کو فضا دیں اور ان کے ساتھ پوری سپورٹ کے ساتھ کھڑے ہوں, اور ان کو کہیں جی ٹھیک ہے آپ نے ہم سے کوئی مشورہ لینا ہے تو ہم آپ کو پورا مشورہ دینے کے لیے تیار ہیں, لیکن اگر آپ کے پاس بہتر کوئی تجویز ہے.
1: ینگسٹر کو استعمال کرتے ہیں تو ینگسٹر ان کے پاس ووٹ مانگنے کیوں جاتے ہیں؟
5: دیکھیں وہ ہمارا ایک سسٹم ہے, دیکھ رہا ہے سب, ایک کلچر ہے کہ ہم نے بڑوں کی بات ماننی ہوتی
1: ہے. ایک چیز رکھنی ہے نا, اگر ترقی کرنی ہے تو جینوئن چیز رکھنی ہے.
5: نہیں, وہ اس کے لیے دیکھیں نا, یہ اس کے لیے جو چیزیں ہیں, ہر وقت جب الیکشن ہوتا ہے بہتر سے بہتر چیزیں سامنے آتی ہیں. آپ نے دیکھا لاسٹ ٹائم جو الیکشن ہوا اس میں بہتر چیزیں یہ سمجھ آئی, ہمارے زیادہ سے زیادہ ینگسٹر جو ہیں وہ کمونز کے اندر آئے, انہوں نے بڑوں کی بات بھی سنی, بڑوں کی سپورٹ بھی لی, بڑوں کی حمایت بھی لی, لیکن انہوں نے اپنا بھی کام کیا, اپنی بھی کوششیں کی, اپنی کوششوں کے ساتھ وہ آگے آئے. تو میں سمجھتا ہوں کہ ہمیں ان کو فری ہینڈ دینا چاہیے.
1: فری ہینڈ دینا چاہیے. چودھری شکر صاحب آپ کیا کہیں گے؟ آپ ماشاء اللہ خود سیاست کو سمجھتے ہیں, تو آپ ایک سیاستدان ہونے کے ناطے آپ نے بچوں کو سیاست کی طرف نہیں لگایا.
6: رائے صاحب ماشاء اللہ صاحب بھائیوں نے بڑی اچھی جو ہے نا گفتگو کر رہے ہیں, شروع ہے گفتگو, اور یہی بات ہے میاں صاحب نے جیسے فرمایا کہ چلو ہم نہیں آئے یا کوئی بھی نہیں آیا, جو بھی آیا ہے لیکن اس کو سیاست کے حوالے سے اپنی سیاست کو آگے رکھ کے جو ہے نا سارے کمیونٹی کے لیے کرنا چاہیے, نہ کہ اپنے مفاد کے لیے سیاست کو استعمال کرنا چاہیے. آپ دیکھ لیں یہ ڈینش جو لوگ ہیں ان کا کوئی نہیں ہوتا سپورٹ کرنے والا, وہ خود ہی کمپینیں اپنی کرتے ہیں, اپنے کامیاب بھی ہوتے ہیں. ہم تو جو ہے نا ہم بزرگ جو ہیں ہم تو جو بھی بچہ آتا ہے اس کے ساتھ اپنے پوری جان و مال لگا دیتے ہیں, چلو جی اس کی سپورٹ کرنی ہے, اس کو آگے لانا ہے. شاہ صاحب کتنا دیکھیں نا, شاہ صاحب نے جو بات کی ہے ریڈیو پہ, ہر بات جو بھی نیا قانون آتا ہے, نو جو بھی نیا مسئلہ آتا ہے, شاہ صاحب سب کمیونٹی کے آگے رکھتے ہیں, بتاتے ہیں, رہنمائی کرتے ہیں کہ یار یہ مسئلے بن گئے ہیں, یہ مسئلہ آ گیا ہے, یہ قانون نیا بن گیا ہے. کون اتنا ٹائم دیتا ہے؟ ینگ بندے دیکھے میں نے نہیں دیکھا کہ ینگ بندہ کوئی ریڈیو پہ آ کے جو سیاست میں بھی ہے وہ آ کے اپنا کمیونٹی کے لیے وہ جو ہے نا ان کو انفارمیشن دیتا ہے, کوئی بندہ نہیں آتا. कोई यंग जो हमने जो कामयाब करवा के भेजे हैं कोई बंदा नहीं आया रेडियो पे। रेडियो पे वो ही हम बूढ़े आते हैं जो शाह साहब माशाल्लाह इतना अच्छा इन्फॉर्मेशन देते हैं, मियां मनीर साहब है हमेशा से जो भी बात होती है जो नए आते हैं अपनी जगह भी देते हैं, जो भी कैदरी करनी हो उस वक्त भी अपना किरदार अदा करते हैं, जो मुझसे हो सकता था मैं भी करता रहा, मुजीब साहब भी हमेशा से वो करते हैं। देखें ये हम बूढ़े लोग ही कर रहे हैं लेकिन बच्चों को हम कहते हैं कि आगे लेके आए, हम बच्चों को अब बच्चों का टाइम है बच्चों को आगे लेके, लेकिन बच्चे वो आए को जो जिनका खुद भी दिल करे कि मैंने सियासत करनी है, ना कि हम पुश करें उसको यार आप करनी है आप आगे आए आपने करना है। बच्चों को उन बच्चों को हौसला अफजाई करें जो बच्चे चाहते हैं कि हम सियासत करेंगे सियासत में किरदार अदा करेंगे, दूसरी तरह डेंशू की तरह जो सियासत में है अपनी कंपेने करें, अब सबको हम उनका साथ दें ये हमें करना चाहिए। तो जब हम जैसे आप कहते हैं जी बच्चे वो करते ही नहीं है तो फिर उन बच्चों को पीछे हट जाना चाहिए जो नहीं करते, जो वो बच्चे आए आगे जो करना चाहते हैं तो हमें उनकी सपोर्ट करनी है। जैसे शाह साहब ने भी कहा मनीर साहब ने भी कहा हमेशा जो है ना मुजीब साहब भी कह रहे हैं तो हम उनके तो बाजू हैं, हमें तो कुछ मुफ्त में इस्तेमाल करते हैं ना, हमने कुछ लेना नहीं है उनसे, हमने देना ही है उनको सपोर्ट के हवाले से या जो है ना कोई भी जिस तरीके से भी कह लो तो हम इंशाल्लाह करते हैं और करते रहे। वो इसलिए करते हैं हमारा पाकिस्तानी कम्युनिटी का एक नाम बढ़े, पाकिस्तानी कम्युनिटी भी एक इस माशरे में अपना किरदार अदा कर सके और अपनी कम्युनिटी के लिए खिदमत पेश कर
1: कम्युनिटी के लिए खिदमत कर सके। शाह साहब आपने सबकी बातें सुनी, नौजवानों का भी जिक्र हुआ, नौजवान काम भी करते हैं नौजवान आगे भी आते हैं, लेकिन हर वक्त तो जो इस डेनमार्क के कानून कह दे हम अपने किरदार को भी नहीं देखते। आप खुद फरमाते रहते हैं कि जितने कानून बने सब गैर मुल्कियों की गलतियों की वजह से सख्ती हैं। जी शाह साहब
0: बिल्कुल, चौधरी शौकत ने भी या मनीर साहब ने भी या मेरे भाई मुजीब कुरैशी जो अब यंग हैं और इन्होंने सियासत बकायदा अख्तियार कर ली है पार्टी ज्वाइन कर ली है, मैं
1: आगा साहब भी बूढ़े नहीं हुए इतने
0: नहीं यंग है जो पार्टी ज्वाइन कर रहा है, बहुत अच्छी बात की है इन्होंने और आगा साहब को भी लेके। बात यह है कि हम यंगस्टर्स के खिलाफ नहीं, यंगस्टर्स के बारे में मैंने ये कहा कि वो अहले ज़बान है। मैंने मियां मनीर की बात क्या की थी, मैं ख्वाह मियां मनीर के हजार दफा भी मुखालफ हूँ लेकिन मैंने एक बात की थी कि ये यंग आया था पाकिस्तान से यहाँ पे और यहाँ पे इसने बड़ों में बैठ के हर वो जो हमारे लिए कुछ पॉइंट्स ऐसे होते हैं जो कम्यूनों में और सियासत में जो आगे पीछे होते हैं उनकी बातें उनकी प्रॉब्लम सुनी और वो आगे आया। अब चौधरी शौकत ने जो बात की है इसको मैं आगे लेके चलता हूँ कि यंगस्टर हमें बुला ही नहीं रहे, यंगस्टर हमारे साथ बात ही नहीं कर रहे, हम उनको क्या बताएं। हर कम्यून का दूसरी कम्यून से डिफरेंट बिहेवियर है, वो एक
1: शायद हमारे करतूतों की वजह से आगे पीछे हो जाते हैं।
0: जी वही, लेकिन हमारे करतूत क्यों खराब होते हैं क्योंकि हम कानून को आगे फैला ही नहीं रहे, हम लोगों को बता ही नहीं रहे कि यहाँ पे तुम क्या करोगे। अब आप ये देख लें कि मेरे पास लेटेस्ट इंफॉर्मेशन है कि ये जो मैंगो फेस्टिवल्स लग रहे हैं इनके बारे में कैसे शिकायत एल्बस्ट्रोन कम्यून में गई, कैसे यहाँ पे पार्किंग जो है वो फुटपाथ पे की गई, सड़कों के दरमियान में की गई, वहां पे बसें गुजरने जो ऑफली बसें हैं वो गुजरने में उनको प्रॉब्लम आई, यहाँ पे क्या और यहाँ पे क्या हो रहा है, कितना गंद डाला गया। ये ऐसी चीजें जो है ये सबसे पहले जो कम्यून के अंदर या जो यंग सियासतदान है
1: उनके साथ, तो यंग सियासतदान भी है यहाँ, वहां तो यंग डिप्टी मेयर भी है, सारी चीजें यंगों के पास है
0: लेकिन वो अहदे के लिए है ना, वो आगे मियां मनीर से या चौधरी शौकत से या मुजीब कुरैशी है या आपसे यहाँ पे रेडियो पे बात तो नहीं कर रहे, वो बता तो नहीं रहे कि नहीं जी ये चीज गलत है, हम लोगों के लिए ये अवेयरनेस दे रहे हैं हमारी कम्यून में कौन सा मसाइल डिटेक्ट हुआ है, क्या वो बता रहे हैं, क्या वो बता रहे हैं कि हमारी कम्यून ने जो बिल वैसा है ये नमाज पढ़ने वाले कमरे
1: अवेयरनेस तो हम दे रहे हैं, हमने फेसबुक पे दे रहे हैं जी मुझे इतने पैसे मिलते हैं इतने डॉलर मिलते हैं, मैं यूट्यूब पे दे रहा हूँ जी मुझे
0: नहीं राजा साहब मैं अग्री नहीं करूंगा, मियां मनीर का मेरा और हम सब का ये हक है कि हम अपने पोतरी पोतरों के साथ इस गर्म मौसम में बाहर जाएं उनसे बात करें, हमारा कोई हक नहीं है कि अब हम इनको गाइड करें, इनका काम था ये आते हमारी जगह और यहाँ पे ये सारे यंगस्टर होते वो ये बताते कि भाई ये चीजें हैं और हमारी में ये हो रहा है उसको
1: आपकी तरफ बातें जा रही है।
7: जी राज साहब जी
4: پہلی بات تو یہ ہے جو سچی بات ہے, آپ نے اور آپ کے ادارے نے اس طرح شاہ صاحب دیا ہے, جتنی اویئرنیس پیدا کرنے کی کوشش بھی کی اور کیا بھی. شاہ صاحب نے بہت وقت دیا آپ کو, جب بھی یہ بیمار ہوں, موسم جس طرح کا ہو, دن جو بھی ہو, آپ نے جب بھی انہیں کال کی, میں کیونکہ ہم سنتے رہتے ہیں, ہماری آواز ہے آپ کی آواز, اور آپ نے ہر مسئلے مسائل پر جو ہے اس کو ہمیشہ اجاگر کیا ہے, کوشش کی. باقی چیزوں کو سمجھنا وہ نہ سمجھنا, اس پر اس طرح وہ کرنا, وہ ہماری یعنی کہ اپنی اپنی سوچ ہے. لیکن آپ بات کر رہے ہیں ابھی لیٹس ہے کہ ساتھ, یہ آج بھی غالباً کو ٹرانسٹرو میں نہیں بیلرو میں ایک آج بھی یہ مینگو فیسٹیول ہو رہا ہے, ان میں سے کوئی ایک بھی جو کسی ینگسٹر ٹیم نے نہیں آرگنائز کیا, یہ سبھی ہمارے بزرگوں نے آگے بڑھ کر, اور اسے کچھ نقصانات جو شاہ صاحب فرما رہے ہیں بالکل اس طرح چیزیں میں بھی پڑھ چکا ہوں دو تین جگہ. ٹھیک ہے یہ کچھ چیزیں جب جسے کہتے ہیں ڈفرینٹ ہوں, ہمارا کلچر ڈفرینٹ ہے, لیکن کم سے کم اس چیز کا ہمیں خیال رکھنا چاہیے کہ جو ہم اچھے طریقے سے اچیو کر سکتے ہیں اپنے ملک کے لیے, اپنے دین کے لیے, وہ ہم نہ بھولیں. وائلیشن جو کرنی ہر ملک کے اندر, وہ اس کا ہمیشہ نقصان ہوتا ہے. تو میں سمجھتا ہوں کہ یہ چیزیں وہ ہیں جو ہم بار بار اجاگر کرتے ہیں, کل ٹائم نہیں ملے لیکن انشاءاللہ ملیں گے. آج ہم
1: میاں صاحب چلتے چلتے ٹائم اجازت نہیں دے رہا. میاں صاحب یہ جو آج کل جو سوشل میڈیا پر لوگ اپنے جو ہے وہ ویوز لینے کے لیے, سبسکرائب لینے کے لیے جو ہے وہ باتیں پھیلاتے ہیں کہ جی پاکستان جائیں گے, ایئرپورٹ پر روک لیں گے, یہ ہوگا, دس ہوگا, دیٹ ہوگا, حالانکہ جس کے پاس ویلڈ جو کارڈ ہے اس کو کوئی نہیں روکے گا, ویلڈ پاسپورٹ ہے اس کو کوئی نہیں روکے گا, لیکن یہ آپ کے پاس کیا نالج ہے؟
4: دیکھیں میں یہ میرے خیال میں بھی کھلائی جا رہی ہیں. اب میں بھی ادھر سے یہ ریسٹورینٹ کے اندر مجھے وہ دیکھ رہے ہیں, میں ایک جگہ برانچ پر تھا تو نیٹ کی مجھے پرابلم آئی ہے. دیکھیں نا صاحب, یہ میں سمجھتا ہوں کہ سوشل میڈیا پر ساری چیزیں جو صحیح نہیں ہوتی, اور میں نے نہیں سنا, اور نہ ان دنوں میں نے یعنی کہ کسی کو اس طرح مطلب کہ اس کے ساتھ کوئی مسئلہ مسائل پیدا ہوا. جس کے پاس ہمارے پاس جو ہمارا یعنی کہ ویزا ہو وہ لیگل ہو, ہمارے پاس نائکوب ہو, وہ اس سے ہم سفر کر سکتے ہیں, جا بھی سکتے ہیں. آنے کے لیے ہمارے پاس اپنے ڈاکومنٹ پاسپورٹ کی شکل, ویزے کی شکل مکمل ہونے چاہیے. لیکن کیونکہ انفارچونیٹ کچھ چیزیں جو ہیں وہ غلط بھی ہوئی ہیں, ان کو کنٹرول کرنے کے لیے یا ان پر بہتری لانے کے لیے اگر کچھ چیزوں کو کیا کہتے ہیں اس طرح پائپ لائن میں دیکھا جا رہا ہے, تو پھر اس میں تو غلط تو پھر غلط ہوتا ہے. لیکن اوور آل کسی چیز کا وہ پریشانی ہے.
1: نائب صاحب چلتے چلتے چلتے چلتے مولانا فضل الرحمان صاحب کے بیان کو آپ کس طرح لیتے ہیں, چونکہ پچھلی دفعہ آپ شامل نہیں ہو سکے؟
4: دیکھیں جی یہ بات تو پھر میرے لیے اب لمبی ہو جائے گی اور تھوڑا مسئلہ بنے گا, لیکن میں بڑا شارٹ کہوں گا. مولانا فضل الرحمان, اللہ تعالیٰ ان کے والد کو جنہوں نے دین کی خدمت کی جنت فردوس میں جگہ دے, لیکن مولانا فضل الرحمان نے اس دین کو, اس پاکستان کی سیاست کو اور اپنے ذاتی مفاد میں, اور اسے ہمیشہ یعنی کہ اس طرح اپنایا ہے کہ جہاں یہ اپنے آپ کو یعنی کہ جتنا بھی فائدہ اٹھا سکیں. بڑا شارٹ کٹ میں اگر کہوں تو اب بھی مولانا نے جو باتیں کی ہیں مجھے ذاتی طور پر بڑا دکھ ہوا ہے. میری فوج کے بارے میں جو بھی کچھ کہے گا, جو بھی کچھ غلط کہے گا, جو بھی کوئی اپنی کہانی لے اپنی زبانی اپنی ذاتی مفاد کے لیے کہے گا تو میں تو اسے کنڈیم کروں گا. مولانا اپنی قیمت بڑھا رہے ہیں. یہ مولانا پہلے ڈیفینے اس طرح مولانا نے کہا, پیپلز پارٹی کے دور میں یہ اسی طرح کرتے رہے, نواز شریف کے دور میں یہ اسی طرح کرتے رہے, اور اب پھر سے انہوں نے یہ جتنی بھی آپ اس وقت جو ان کی سیاسی ویلیوز ہیں, سینٹ میں ہیں, یہ قومی اسمبلی میں ہیں, کہاں سے انہیں یہ ملا ہے؟ یہ اسی طرح ہمیشہ کرتے ہیں, بیان بازی دیتے ہیں, بول اچھا لیتے ہیں, دین کو درمیان گھسیٹتے ہیں. میں ٹوٹلی طور پر جو انہوں نے بیان دیا ہے, میرے پاکستان, میری ماں دھرتی پاکستان کے جو بچے اس وقت شہید ہو رہے ہیں اور ان میں ان لوگوں کی بہت ساری پیدا کی ہوئی چیزیں ہیں, ان کے ان کو یہ بلیک میل کرنے والی سیاست جو ہے جب تک یہ لوگ کریں گے تو دشمن کو فائدہ ہوگا. اور میں سمجھتا ہوں کہ یہ زبان بول کر یہ دشمن کو فائدہ دلوا رہے ہیں. اور حالات جو ہمارے ارد گرد ہیں اس ریجن میں ہے مڈل ایسٹ کی, جو وہ ساری چیزیں جو ہے ہم سمجھ
0: رہے ہیں. میاں صاحب معذرت چاہتا ہوں آپ کو روکنے کا. آج ساری دنیا میں کشمیر ڈے منایا جا رہا ہے, آج ساری دنیا میں کشمیر کا پاکستان کی شان آ گیا کہ نعرہ لگ رہا ہے, تو آپ اس کے بارے میں کچھ روشنی ڈال پلیز.
4: دیکھیں آپ صحیح کہہ رہے ہیں, کشمیر الحمدللہ میں تو بڑا خوش ہوں کہ اس وقت, کیونکہ کشمیر میں الیکشن بھی ہونے جا رہے ہیں, میں بڑا خوش ہوا کہ کل جو جلسے ہوئے پاکستان مسلم لیگ نون کی طرف سے ایک جلسہ تھا, تو اس میں سب سے بڑا نعرہ جو بار بار یہی تھا کہ کشمیر بنے گا پاکستان. تو شاہ صاحب میری تو یہ سوچ ہے, میں بالکل جانتا ہوں اب انشاءاللہ 5 اگست کو ایک پروگرام کرنے جا رہے ہیں ہم, اور اسی طرح 15 اگست کو بھی ہوگا. پاکستان سوسائٹی 15 اگست کو مظاہرہ کرے گی انڈین امبیسی کے بعد, اور تاریخ کشمیر جو ہے وہ انشاءاللہ 5 اگست کو. یہ شاہ صاحب یہ وہی چیزیں ہیں جو ہمیں کرنی ہے, ہم کرتے رہیں گے. کشمیر ہمارا پاکستان کی شاہراہ ہے, اس کے لیے کشمیری بہن بھائی جو ہیں, مقبوضہ کشمیر کے اندر ظلم ہو رہا, وہ ہمارے بچے وہ ہمارے بہن بھائی, ہم لیے سارا کریں. یہ جو ہمارا کشمیر آزاد کشمیر, اس میں جو ہمارے یہ تو ہمارے اپنے مسائل ہیں, لیکن جو کچھ بھی ریسنٹلی دکھایا جا رہا ہے.
1: میاں صاحب نعرے کیا تک شاہراہ تو نہیں ہونا چاہیے نا,
4: انشاءاللہ وہ سارے اللہ تعالیٰ.
1: میاں صاحب آپ کا بہت شکریہ, آپ کا رابطہ کٹ رہا ہے ڈیفینیٹ, آپ ہوٹل میں, آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم شیئر کیا
4: آپ سب کو. انشاءاللہ باقی چیزیں بھی جو پیار دے پاکستان پائندہ باد
1: زندہ باد. بہت شکریہ میاں صاحب. مجیب صاحب آپ نے میاں صاحب کی بات سنی, کشمیر میں الیکشن بھی ہو رہے ہیں, آپ کی پارٹیاں بھی جلسے جلوس کر رہی ہیں, اور پاکستان میں بھی جو کشمیر کی سیٹیں ہیں ہر شہر میں جو ہے بڑے بڑے پروگرام ہو رہے ہیں, آپ کیا کہیں گے؟
5: دیکھیں سب سے پہلے جو آپ نے ایک بات کی ہے کہ سوشل میڈیا پہ ایک لہر چل رہی ہے کہ پاکستان میں روک لیا جائے گا, یہ ہوگا وہ ہوگا, یہ ایسی چیزوں کے اوپر لوگوں کو کان نہیں دھرنے چاہیے. لیکن ایک اصولی چیز جو ہے وہ یہ ہے کہ اگر آپ کا پی او سی یا آپ کا جو ویزا کارڈ ہے, آپ کے ڈاکومنٹس مکمل ہیں, تو آپ کو تو کوئی نہیں روکے گا نا, آپ نے اپنی چیزیں مکمل رکھنی ہے. لیکن اس کے لیے آپ کو پتا ہے رائے صاحب, آپ نے ماشاء اللہ 4 مہینے پہلے کہا تھا نادرہ والا بندہ آ رہا ہے, وہ پیدل چل کے آ رہا ہے, اس کو راستے میں 100 ٹریفک میں پرابلم ہے, پٹرول مہنگا ہو گیا ہے, گاڑی رک جاتی ہے, گاڑی چل جاتی ہے. تو یہاں پہ پاکستان امبیسی ڈنمارک جو ہے اس سلسلے میں 0 کام کر رہی ہے. ہمیں بہت بڑا مسئلہ ہے یہ نادرہ والا, اور اگر یہ نادرہ والا مسئلہ ہمارا پاکستان امبیسی میں اگر حل ہو جائے, جس کی ہم سب کوشش کرتے ہیں, آپ بھی کوشش کرتے ہیں, ہم بھی کوشش کرتے ہیں, لیکن ہمیں لارا لپا لگا کے ہمیں روکا ہوا ہے. تو میں چاہوں گا کہ اس کے اوپر ہمیں کام کرنا چاہیے, اور لوگوں کو یہ جو مسائل بنتے ہیں کہ کسی کا اگر ویزا کارڈ جو ہے وہ ڈیٹ ختم ہو گئی ہے, تو آپ کو پتا ہے یہاں سے جب آپ آن لائن جاتے ہیں تو بے شمار چیزیں جو ہوتی ہیں وہ کئی دفعہ نہیں اندر جاتی, اور وہاں سے جواب آتے رہتے ہیں جی آپ کے پیپر مکمل نہیں. یہاں پہ اگر امبیسی کے اندر مجھے یہ پتا ہے ناروے والوں کے پاس کیا ایسا گل ہے کہ انہوں نے اپنے تمام معاملات ٹھیک کر لیے, ان کے پاس نادرہ کا بندہ بیٹھا ہوا ہے. تو میں سمجھتا ہوں کہ ہماری کمیونٹی میں یہ بہت بڑی کمزوری ہے, ہم میں کمزوری ہے کہ ہم یہ آج تک یہ کام نہیں کر سکے کہ ہم کم از کم نادرہ کی جو چیزیں ہوئی ہیں اس کو بھی ہم آج تک اس کو امپلیمنٹ نہیں کروا سکے. تو میری آپ سب سے گزارش ہوگی کہ اس کے اوپر بھی کام کریں, ہمیں ہر چیز پہ ہم نظر رکھنی چاہیے, اور ہر چیز پہ اپنی کمیونٹی کے لیے جہاں پہ بھی ہم ایک دوسرے کو بہتر کر سکتے ہیں ہمیں کرنا چاہیے
1: اور اتفاق میں رہنا چاہیے. آپ نے بڑی اچھی بات کی, ہم جائیں گے اپنا چودھری شوکت صاحب, آپ کیا فرمائیں گے؟
6: جی بالکل, جو بھائی مجیب جو ہے نا میں ان کے ساتھ ایگری کرتا ہوں. دیکھیں اور دوسری بات جو پاکستان کے حوالے سے جو بات کی تھی وہ بالکل ایسے ہی ہے, انہوں نے کہا کہ جن کے پاس لیگل ڈاکومنٹ ہے ان کو کوئی بندہ نہیں روک سکتا. نائک اوپ جو ہے پہلے جاتے تھے رسید لے کے وہ انٹر ہو جاتے تھے, اب رسید نہیں ہے, صرف چینجنگ یہی آئی ہے کہ جن کے پاس کارڈ ویلڈ ہوگا وہ جا سکتے ہیں, جن کے ساتھ پاکستانی پاسپورٹ ہے وہ جا سکتے ہیں, جن کے ساتھ डेनिश पासपोर्ट के साथ लीगल कार्ड है वो जा सकते हैं, तो कोई किसी को रोका नहीं है। ये गलत गलत इंफॉर्मेशन होती रहती है, गलत बयान आते रहते हैं फेसबुकों पे, टिकटॉक पे, ये वो, ये नहीं है बात। बिल्कुल पाकिस्तान में कोई इंट्री मना नहीं है, सब जा सकते हैं। और दूसरा, ये भाई मुजीब ने जो बात की है कि नादरा के हवाले से, पाकिस्तान अबैसी को नादरा के लिए ये बिल्कुल कम्युनिटी के जो प्रॉब्लम है उसको हल करना चाहिए, हमें कम्युनिटी को मिल के ये हल करवाना चाहिए और इस पे वर्क करना चाहिए। और बिल्कुल अगर नॉर्वे में हो सकता है तो डेनमार्क में क्यों नहीं हो सकता, ये पाकिस्तानी कम्युनिटी के लिए बहुत प्रॉब्लम है और ये होना चाहिए। हमें वो बता दिया जाता है कि नहीं ऐसे नहीं, ऐसे कर ले, ऐसे नहीं, फलां जगह से जाके करवा ले, फलां जगह से जाके करवा ले। पाकिस्तान अबैसी है, पाकिस्तान का कार्ड है, पाकिस्तान के डॉक्यूमेंट है, तो पाकिस्तान अबैसी में क्यों नहीं हो सकते, वो हमें चाहिए। मिलके हमें सब ने मिलके इस पे वर्क करना चाहिए और सबको साथ लेके चलना चाहिए।
1: तो ये आप मुजीब साहब और अपना शौकत चौधरी साहब, आप एग्री करते हैं कि जब हमने मुतालबा किया हुआ कि एग्जम्पशन की मोहर लगनी चाहिए तो ये सारे प्रॉब्लम हल हो नहीं जाते?
6: राज साहब बिल्कुल, जो आपने काफी दफा बात भी की है, लेकिन अब जो बात कर रही है कार्ड की हवाले से हो रही है, चलो मोर की भी बात ठीक थी, वीजा लग जाता था चले जाते जिनको प्रॉब्लम थी, अब लेकिन कार्ड एक परमानेंट काफी अरसे से जब मिल जाता है हो जाता है तो बंदा यहाँ आ जाए, आके जो है जो प्रॉब्लम, जैसे पासपोर्ट की कोई प्रॉब्लम नहीं है, पासपोर्ट अब जाए अम्बेसी में जाते हैं, जाके पासपोर्ट अपना जो ना करवाते हैं, हो जाता है। लेकिन इसी तरह नादरा का कार्ड भी हो जाए, बंदा आ जाए तो नादरा का कार्ड जो है ना, जो प्रॉब्लम थोड़ी सी होती है असल में कंप्यूटर में जाके, वो कंप्यूटर की प्रॉब्लम होती है और कोई बात नहीं होता, हम लोगों से होता नहीं है क्योंकि कंप्यूटर में ऐसा वक्त नहीं होता, ऐसा टाइम नहीं होता, एक्सेप्ट नहीं होता। तो जब बंदा होगा तो उसको पता होगा कि क्या करना है क्या नहीं है प्रॉपर तरीके से, तो ये कोई ऐसा मुश्किल नहीं है कम्युनिटी के लिए। पाकिस्तान अम्बेसी को ये काम करना चाहिए और ये हमारा हक भी है। एक
5: देखें जी, नॉर्वे में ऐसा है कि जिन जो लोग MRP पासपोर्ट बनाते हैं उन्हीं को ट्रेनिंग दे दी गई है नादरा के कार्ड की, यानी कि एक ही बंदा वो दोनों जो काम है वो कर रहा है। और इनको भी चाहिए, पाकिस्तान अम्बेसी को भी चाहिए डेनमार्क जो कोपेनहेगन में है, ऐसा बंदे के लें कि जो के दोनों काम करे, और दोनों काम को इतने मुश्किल नहीं है कि एक बंदा अगर 8 घंटे ड्यूटी देता है तो वहां पे कोई लाइन नहीं लगी होती कि पासपोर्ट डेली कोई 500 पासपोर्ट बन रहे हैं, 500 कार्ड बन रहे हैं, तो वो दोनों बंदा, एक ही बंदा नादरा का, वो दोनों काम कर सकता है। उसको हमें बकायदा इन्फॉर्मेशन है कि वहां पे उस बंदे को ट्रेनिंग दी गई और ट्रेनिंग देने के बाद उसको सिस्टम दिया गया और उसमें, और नॉर्वे में लोग देखें, नॉर्वे में 50,000 लोग हैं, यहाँ पे 35,000 बंदे हैं, यहाँ पे 35,000 बंदे, आप नॉर्वे जाएं अगर कोई मुश्किल पैदा आ जाए तो हमें चाहिए कि अम्बेसी हर वक्त नारा लप्पा लगाती है। मैं समझता हूँ कि अम्बेसी इस वक्त कम्युनिटी के लिए जीरो काम कर रही है और इसके लिए नादरा के लिए काम करना बहुत जरूरी है हमें, क्योंकि हमारे हमें मस्जिदों में जाते हैं, हम प्रोग्रामों में जाते हैं, कई जगह जाते हैं, लोग खड़े हो जाते हैं, कहते हैं जी वो नादरा का बंदा, नादरा का बंदा, क्योंकि उन लोगों से नहीं होता। मेरे जैसे बंदे से भी किसी वक्त कंप्यूटर पे कोई चीज मिस हो जाती है, मुकम्मल नहीं होती। तो मैं ये सबसे गुजारिश करूंगा कि हम मिलके, और आप राय साहब क्योंकि कम्युनिटी फोरम के चेयरमैन है, हमें मिलके ये इस काम को आगे बढ़ाना है। हमने ये नहीं कहना अच्छा जी करेंगे, अच्छा जी मुलाकात करेंगे, नहीं, हमने इसका रिजल्ट लेना है और अपनी आवाम को
1: इसका रिजल्ट लेना और आवाम को बताना है। बड़ी अच्छी बात की है। आगा साहब, आपके पास भी जिंदगी का बड़ा तजुर्बा है और बहुत सारे मराइल से आप गुजरे, और आखिर में कम्युनिटी को क्या मशवरा देते हैं?
3: बात यह है जी, वो सब अगर एक मुट्ठी होकर चलेंगे ना तो कामयाबी आपके पास है, अगर आप बिखर के जाएंगे तो बस आप कटते जाएंगे। तो मकसद ये है, हमारी यहाँ कम्युनिटी में अल्हम्दुलिल्लाह अल्लाह का बड़ा शुक्र है कि हम लोगों में बहुत इत्तफाक है, प्यार है, हम एक दूसरे का एहतराम करते हैं। बीच में कोई अगर एक आध बंदा ऐसा आ भी जाता है जो कि इस राह में रुकावट बने तो वो हमारे लिए कोई अहमियत नहीं रखता, लेकिन क्योंकि जैसे कि मुजीब साहब है, मियाँ साहब है, शाह साहब है, शौकत साहब है, सब लोग आप है, राजा साहब आप है, आप हमें गाइड करते हैं, आप नई नस्ल को भी गाइड कर रहे हैं, तो लिहाजा इन कोई भी मसाइल है ना तो वो अम्बेसी के लिए कोई मसला नहीं है कि भाई कोई एक बंदा लाया जाए, या जैसे कि भी मुजीब साहब ने कहा कि नॉर्वे में एक ही बंदा दोनों काम कर रहा है, तो यही चीज यहाँ कोपेनहेगन में भी हो सकती है। तो लिहाजा मेरी तो राय यही है कि ठीक है, अम्बेसी में लोग आते हैं, अब वो उनका शॉर्ट टाइम होता है, 2-3 साल जितना भी पीरियड होता है वो अपना काम करते हैं, लेकिन अगर खुश असलूबी से काम करेंगे, प्यार मोहब्बत से करेंगे, तो इनका भी एहतराम रहेगा और امبیسی کا بھی معیار اونچا رہے گا.
1: صاحب کام ہوا ہے تو اسی لیے ہمارے تعلقات ڈینش گورنمنٹ کے ساتھ پاکستان کے اور ڈنمارک کے بڑے اچھے ہیں. کیٹاگری 5 پہ ہم نے بولا تھا ذیشان کو, وہ بھی کام کر رہا ہے. تو شاہ صاحب آخر میں آپ اپنے مہمانوں کا شکریہ بھی ادا کریں, پروگرام کو کلوز بھی کریں. چودھری شکو صاحب ہمارے ساتھ ہیں, مجیب صاحب ہیں, آغا صاحب ہیں, میاں صاحب چلے گئے. جی شاہ صاحب.
0: بسم اللہ الرحمن الرحیم. جو سب سے بڑا مسئلہ جس کا ابھی مجیب قریشی صاحب نے بات کی ہے, میں اسے اگری کرتا ہوں, لیکن جب تک ہم سارے جو اس ریڈیو پہ بڑے بیٹھے ہوئے ہیں اور جو بڑے ہمیں سن رہے ہیں, ہم سب لوگ ایک کانفرنس نہیں کرتے, ایک جگہ اکٹھے ہو کر ان مشکلات کا حل دیکھیں. ہم نے خود نکالنا ہے. ہم گورنمنٹ آف پاکستان کو بلیم گیم دیں گے تو اس میں ہمیں کوئی فائدہ نہیں. ہمیں یہاں ڈنمارک کی گورنمنٹ سے یہ کہنا ہے کہ ہمیں کیٹیگری 5 سے نکالیں. ہمارے لیے پیزا ویزا کی کیسے کیسے پرابلم ہے, جیسے کہ یہاں کے آئین میں باقاعدہ ہے. آپ بہت سروس فارن منسٹری کو ٹیلی فون کر کے جائیں کہ میری جو انشورنس ہے وہ پاکستان میں گیلا نہیں کرتی. اگر میں بیمار ہو جاتا ہوں, کوئی ایکسیڈنٹ ہو جائے, تو وہ ان سے آپ کہہ سکتے ہیں کہ میں سیالکوٹ میں جا رہا ہوں, گجرات میں جا رہا ہوں, لاہور میں جا رہا ہوں, اسلام آباد. یہ علاقے وہ ہیں جس کو بہت سروس فارن منسٹری گوکھنت کرتی ہے کہ یہ وہاں یہاں پہ کوئی خطرہ نہیں, تو ان علاقوں کا نام لے کے جاتے ہیں. تو پھر جو ہے وہ انشورنس والوں کو آپ انفارمیشن دیتے ہیں اور وہ آپ کی بیماری کے پیسے اور ہر چیز کے بندوبست آپ کو کرتی ہے, جو ہم رائز آف فرسٹنگ کرتے ہیں. جب تک ہم اکٹھے نہیں ہوں گے, ہم اکٹھے ہو کر اس گورنمنٹ سے بات نہیں کریں گے, ڈنمارک کی گورنمنٹ کو, تو اس وقت تک حل نہیں. ہاں یہ بات ضروری ہے کہ پاکستان امبیسی کو ایک چارٹ جو ہے وہ ایشو کرنا ہوگا کہ یہاں پہ کتنے پاکستانی ڈینش پاسپورٹ ہولڈر ہیں, کتنے پاکستانی ڈیول پاسپورٹ ہولڈر ہیں, یہاں پہ کتنے جو ہیں وہ لوگ رہ رہے ہیں اس ملک کے اندر. یہ انفارمیشن ان کو دینی چاہیے, کیونکہ ڈیول اگر ڈینش نیشنل پاکستانی ہیں تو وہ بھی, اگر ڈیول نیشنل نہیں تو وہ ویزا تو پاکستان کا لے کے جاتے ہیں. تو یہ چیزیں جو ہیں, میں نے تو ایزی کام کیا ہوا ہے. میں نے تو 10 سال کا پاکستانی پاسپورٹ اور پاکستانی شناختی کارڈ تا عمر میرا بن چکا ہے, وہ میں نے رکھا ہوا ہے. مجھے تو کوئی کسی قسم کی پرابلم نہیں, نہ وہاں پراپرٹی خریدے کی نہ یہاں. ہمارے لوگ ہی جو ہیں, اگر مجیب قریشی جا رہا ہے یا آپ جا رہے ہیں ایز اے کمیونٹی کے, تو میں جب امبیسڈر سے ملوں گا یا پاکستان میں کسی سیاسی سے ملوں گا تو غبیت کرنا میرا کام ہے. تو میں یہ کہوں گا کہ چھوڑو جی, ان کے پیچھے تو 10 بندے نہیں ہیں, آپ رہنے دیجیے, ہمارے اوپر یہ ہے, ہماری وہاں کی شرائط کیا ہے گورنمنٹ کی. تو یہ ڈیول نیشنل والوں کو یا اس طرح کے کارڈ دینے والوں کو نقصان ہے, تو یہ خود بھی ہم لوگ نہیں بننے دیتے. تو لہٰذا میں شکریہ ادا کرتا ہوں میاں منیر صاحب کا, چودھری شوکر صاحب کا, مجیب قریشی صاحب کا, آغا صاحب کا اور آپ کا, کہ آپ لوگوں نے ہمیں انوائٹ کیا. لیکن امید یہ کرتا ہوں کہ یہ جو کیٹیگری 5 ہے, جو سب سے زیادہ خطرناک ہے ہمارے لیے, اس پہ ہمارے جتنے بھی یہاں پہ بڑے بیٹھے ہوئے ہیں, ان سب کو ایک میٹنگ بلانی چاہیے اور اس کے اوپر کمیونٹی کے فائدے کے لیے بات کرنی چاہیے. جی راجہ صاحب, سب کا شکریہ,
1: آپ کا بہت شکریہ. چودھری شوکر صاحب آپ کا شکریہ, آغا صاحب, میاں صاحب, مجیب صاحب. تو چلتے چلتے ایک نعرہ لگا لیتے ہیں, پاکستان
5: زندہ باد,
0: زندہ باد.
7: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
1: امان, یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو براہ راست ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہے. اور آپ کو پتا ہے کہ گرمی بھی جو ہے وہ زوروں پر ہے, ہوا چلتی ہے لیکن گرمی زیادہ ہے, لوگوں نے گھروں میں ایئر کنڈیشن لگا لیے ہیں, اس کے علاوہ گھروں میں پنکھے, صاحب نے پنکھے بھی مارکیٹ میں اب ملنے جو ہے وہ بند ہو گئے ہیں. 2 دن پہلے موسم ٹھیک ہو گیا تھا, لیکن یہاں بھی موسم تبدیل ہوتے رہتے ہیں, جس طرح سیاست تبدیل ہوتی رہتی ہے پوری دنیا کی, پاکستان, ایران کی, امریکہ کی, اسرائیل کی, اسی طرح یہاں کا موسم بھی جو ہے اسی جنگ کی حالت میں رہتا ہے, تبدیل ہوتا رہتا ہے. لیکن اس موسم کو لوگ انجوائے کرتے ہیں, فائدہ اٹھاتے ہیں, دھوپ سے فائدہ اٹھاتے ہیں, اس موسم سے فائدہ اٹھاتے ہیں. بچوں کو چونکہ اسکولوں میں چھٹیاں ہیں تو اس کی بھی احتیاط کرنی چاہیے, معصوم بچوں کو دھوپ میں نہیں نکالنا چاہیے. تو اس وقت ہمارے تھنک ٹینک جو ہیں وہ آپ کو بتائیں گے دھوپ کے متعلق, بچاؤ کے متعلق, بچوں کے متعلق, اور جو سیاسی تبدیلیاں ہوتی رہتی ہیں, اور جو ایک نیا مولانا صاحب نے کٹا کھول دیا ہے, شہدا کے بارے میں جو انہوں نے بات کی ہے سب کے دل جو ہے وہ رنجیدہ ہیں کہ انہیں ایسی بات نہیں کرنی چاہیے تھے. انہوں نے جو جبر جلسہ میں بات کی ہے وہ ایک مذہبی لیڈر کا بیان اس طرح نہیں آتا, وہ تو ایک کسی گنڈے کا بیان آتا ہے جو جس طرح کوئی سیاسی گنڈا ہوتا ہے جب بیان دیتا ہے, کسی محلے گلی کا گنڈا ہوتا ہے جو بیان دیتا ہے. تو مولانا تو ایک بڑے باعزت انسان ہے, پارلیمنٹ کے ممبر کتنی بار بنے, کشمیر کمیٹی کے ممبر کتنے سال رہے اور ایک بہت بڑی جماعت کو رن کر رہے ہیں. ان کے بندے سینٹ میں بھی ہیں, پارلیمنٹ میں بھی ہیں, صوبائی اسمبلی میں بھی ہیں. تو مولانا صاحب آپ اسٹیٹ کے ملازم ہیں, یہ جو ایم این اے یہ آپ کی اپنی شیو نہیں, یہ آپ کو اسٹیٹ نے دی ہوئی ہے, عوام نے دی ہوئی ہے, آپ اسٹیٹ کے لیے سارا کام کرتے ہیں. اگر آپ اسٹیٹ کے خلاف گئے ہیں تو پھر غداری کے مقدمے اسی طرح چلتے ہوتے ہیں. آپ تو بڑے باعزت, بڑے آپ کے والد محترم مفتی محمود صاحب بہت ہی قابل وزیر اعلیٰ رہے وہ سرحد کے. تو مولانا صاحب آپ نے کیا کر دیا, اس سے آپ کو کیا ملے گا اس عمر میں, اس عمر کے حصے میں آپ کو کیا ملے گا, یہ ساری چیزیں ہم جاننے کی کوشش کریں گے. شاہ صاحب ایک بار پھر آپ کو ادارا آپ کی آواز پر خوش آمدید کہتے ہیں.
8: بسم اللہ الرحمن الرحیم. راجہ غفور صاحب آپ کو, آپ کی ٹیم کو, آپ کے جتنے لسنر اور ناظرین ہیں سب کو میری طرف سے السلام علیکم. گرمی واقعی ٹاپ پہ ہے, اتنی زیادہ گرمی تو نہیں ہے, یہ 26-28 ڈگری ہے لیکن فیل لائک جو ہے وہ اس سے ایک ڈگری زیادہ ہو رہی ہے. آپ دھوپ میں تھوڑی دیر زیادہ کھڑے رہے, 3-5 منٹ تو آپ انف وٹامن ڈی لے سکیں گے, اور اس کے علاوہ اگر زیادہ دیر بیٹھے رہیں گے تو پانی کی کمی آپ کے جسم میں بہت ہو جائے گی. اس کو جب آپ کو پسینہ آ رہا ہے, آپ کو گرمی محسوس ہو رہی ہے تو آپ برائے مہربانی پانی ضرور پئیں. دیکھیں کوکو کولا یا کسی قسم کی جو ڈرنک ہے وہ ہیلپ نہیں کرتی. اس میں آپ کو سٹرس پانی جو ہے, نمکین پانی جو ہے, نمبو دار پانی جو ہے, یہ آپ پئیں. اس سے آپ کو جو ہے, یا آپ اگر آپ کو بہت طلب ہے تو آپ کاوہ پی سکتے ہیں, لائٹ کاوہ جسے ٹرکش کاوہ کہا جا سکتا ہے, افغانی کاوہ کہا جا سکتا ہے, یا آپ اس کو یہ کہہ سکتے ہیں کہ لائٹ پاکستانی چائے پی لیں. لیکن کافین وغیرہ سے اس گرمی میں آپ تھوڑا سا احتیاط برتیں, کیونکہ کافین جو ہے وہ آپ کے دماغ پہ اثر کرتی ہے. آلریڈی جب آپ کے جسم میں پانی کم ہوگا تو کافین جو ہے وہ زیادہ جلدی اثر کرے گی. دوسرا جو ہمارے بھائی ٹیکسیاں یا گاڑیاں چلاتے ہیں تو ان کو یہ دیکھنا چاہیے کہ وہ اپنے ٹیمپریچر جو ہے اس کو مائنس نہ کریں, اس کو کیونکہ ایئر کنڈیشن چل رہا ہوگا تو لہٰذا اس کو 22-23 پہ لازمن رکھیں, 21 پہ رکھ لیں, اس سے کم نہ کریں, کیونکہ اس سے آپ کے ٹخنوں میں, گھٹنوں میں, ٹانگوں میں, ٹانگوں کے مسلس کے اندر جو ہے وہ لانگ ٹرم پرابلمس کریٹ ہوگی, پرابلم آ جائیں گی. آپ کے جو الاسٹک ہیں ٹانگوں کے وہ متاثر ہو سکتے ہیں, تو اس سے آپ کو کافی پرابلم ہوگی. اور آپ یہ یاد رکھیں کہ جب آپ اتنی دھوپ میں گاڑی چلا رہے ہیں تو آپ اپنے ساتھ پانی ضرور رکھیں, اور اگر آپ سادہ پانی نہیں پی سکتے تو پھر آپ زیادہ سے زیادہ اگر آپ کو طلب ہوتی ہے تو فاکس سے کونڈی لے لیں, یا آپ اس طریقے سے, میں ان کا ایجنٹ تو نہیں ہوں لیکن یہ ایک بیسٹ چیز ہے جو آپ کو شوگر دے سکتی ہے, یہ کوکو کولا اور دوسری پیپسی وغیرہ سے بہتر ہے. لیکن اگر آپ پانی رکھ لیں, سٹرس وین رکھ لیں, تو وہ آپ کو زیادہ جو ہے وہ آپ کے جسم میں اثرات کرے گی. اور اگر آپ نیمبو پانی رکھ لیں تو وہ تو سب سے بہتر ہے, کیونکہ آپ جب ڈرائیو کر رہے ہوتے ہیں تو میں آپ کو یہ بتا دوں, یہ میرا خود ذاتی تجربہ اور میں نے لوگوں سے بھی سیکھا ہوا ہے کہ جب آپ ڈرائیو کرتے ہیں اور دھوپ ہو اور اندر ایئر کنڈیشن لگا ہو تو آپ کو بہت جلدی جو ہے وہ نیند آنی شروع ہو جاتی ہے, اور جب آپ کو نیند آتی ہے تو آپ سمجھتے ہیں کہ آپ کنٹرول کر لیں گے, آپ کی آنکھیں کھلی ہیں, لیکن جب آپ کا دماغ آپ کے ساتھ کام نہیں کرتا اور سیکنڈز کے اندر کچھ نہ کچھ ہو جاتا ہے, تو اس لیے پلیز اگر آپ پانی پی رہے ہوں گے تو آپ کا پانی جو ہے وہ توازن برقرار رکھے گا باڈی کے اندر, تو آپ فریش رہیں گے. تو بچوں کو اور بوڑھوں کو تو پانی جو ہے وہ مسٹ پینا چاہیے, ہر آدھے گھنٹے 45 منٹس کے بعد بچوں کو پانی پلائیں, خود بھی پانی پئیں, کیونکہ یہ جو گرمی ہے بچے بتا تو نہیں سکتے, بیبیز اور بچے بتا تو نہیں سکتے, لیکن پانی کوشش کریں کہ پئیں, اور زیادہ سے زیادہ جو ہے آپ اپنی احتیاط کریں. اور یہ جو लावा आया हुआ है, ये आया तो बाहर से ही है, लेकिन आप इसको कहते हैं कि ये दोस्की लावा इसको कहा जाता है, हमारी जबान में जहन्नम का कीड़ा कहेंगे, यानी गोल, एक किस्म की गोल है, हमारे पंजाबी जबान में इसको बम्बू काट कहते थे। ये ज्यादातर शतूत के दरख्तों पे और ये जो होते थे आम के दरख्त या जो जामुन के दरख्त होते थे इनके ऊपर या किसी दूसरे मीठे फ्रूट के ऊपर ये बहुत ज्यादा पाए जाते थे, और इसके हल भी जो थे लोगों के पास उस जमाने में होते थे। लेकिन अब क्योंकि ये डेनमार्क में आ गया है, फ्यून के अंदर जो है पूरे जजीरे के अंदर ये फैला हुआ है, यहाँ आमाबे भी है और यूलैंड के कुछ कम्यूनों के अंदर है, तो आप यहाँ सफर कर रहे हैं छुट्टियां करने के लिए जा रहे हैं तो आप कोशिश करें। और ये लावा सिर्फ दरख्तों पे नहीं रहता, ये बागात के अंदर घूमता फिरता भी है, लिहाजा अगर आप किसी को देखें कि आपने लावा इसको नजर आ गया है तो आप फौरन से पहले जो है अपने गवर्नमेंट को इतला करें, आप पुलिस को इतला कर सकते हैं या आप अपनी कम्यून को इतला कर सकते हैं। तो ये बहुत जरूरी है ताकि अगर आप तो बच गए हैं लेकिन दूसरे को बच्चे या कोई और बंदा जो है वो उसको टच कर लेगा या उसके बाल जो है वो हवा में उड़ के
1: उसके। ये तो आप एहतियात है, ये तो लोगों को अब करनी चाहिए, आप बताते रहते हैं बाकायदगी से, लेकिन शाह साहब ये जो गर्मियों में सियासी बीमारियां आ गई हैं, सियासत बिल्कुल खामोश है, और आपको पता है कि लिस्टें भी बन गई हैं, ब्रेकिंग न्यूज़ भी आप दे रहे हैं कि हमें किसी कैटेगरी में शामिल नहीं किया जा रहा, जो लिस्टें बनती जा रही हैं, जरा ये हमारे सामने नाज़रीन से शेयर तो करें।
8: देखें जी, इस वक्त हालात जो है वो ये है कि अगर आज हमने गैदरिंग ना की, अब हेट इस तरह बढ़ रही है कि डेनिश यूरोपियन पार्लियामेंट का मेंबर जो डेनमार्क डेमोक्रेट का मेंबर है यूरोपियन पार्लियामेंट का, उसने यूरोपियन पार्लियामेंट में खड़े होकर एक नफरत अंगेज, मैं उसके पूरे वर्ड नहीं आप लोगों को बताऊंगा क्योंकि यहाँ पे आजकल अगर ऐसी चीजें लिखी जाए तो उससे आप पे केस भी बन सकता है, क्योंकि वो कह रहे हैं कि एलिगेशन लगा रहे हैं हम पे। तो ये जो वर्ड्स उसने कहे उसके ऊपर स्वीडन का उसका एक कुलीग जो अरबी मुसलमान है उसने उसकी ये स्पीच वहां पे देखी और उसने इसको फौरन से पहले, वो भी यूरोपियन यूनियन का मेंबर है, उसने स्वीडन से, तो उस अरबी ने इसको स्वीडिश है, मैं अरबी सॉरी कह रहा हूँ लेकिन है वो अरबी नस्ल लेकिन वो है स्वीडिश, उसने इसको पुलिस एडमिट कर दिया और उसके ऊपर केस बन गया। अब ये अदालत का फैसला है क्योंकि ये पूरे यूरोप में इस बात को उठाया जा रहा है और अब डेनमार्क के अंदर भी आज और कल ये फैसले हुए हैं कि भाई यहाँ की जो तंजीमात हैं खसूसी तौर पे मेंस का गाड़ी की जो इंसानी हकूक की जो तंजीमात हैं उनको शर्म आ गई है कि वो शर्मा गए राजा साहब कि ये मुसलमान जो हैं ये जो फॉरनर्स हैं इनके अंदर इतनी तंजीमें होने के बावजूद ये आवाज नहीं उठा रहे, तो हम आवाज उठाते हैं। तो उन्होंने अब ये कहना शुरू कर दिया है कि ये जो साल या दो साल के ऊपर जो सजा आप देखें साल के ऊपर और लोगों को इस मुल्क से बाहर निकालेंगे ये जालमाना है और ये इंसानी हकूक के खिलाफ वर्दी है और इस पे आवाज उठाई जाए, इस पे बहस की जाए। तो अब उन्होंने ये आवाजें उठानी शुरू कर दी है, लेकिन हैरानगी की बात है कि हमारे किसी सियासतदान के ने इस पे नहीं लिखा, कोई कुछ कोई हमारे नजरियाती जो लोग हैं जो ये कहते हैं कि हम अपनी कौम के लिए बहुत कुछ करते हैं वो सब खामोशी से बैठे हुए हैं, मेरा ख्याल में इस वक्त धूप में कहीं बीच में बैठे हुए एंजॉय कर रहे होंगे, कहीं ग्रिल खा रहे होंगे, लेकिन उनको ये नहीं एहसास के वो आने वाली नस्लों के बारे में अगर दो मिनट के लिए किसी भी मीडिया प्लेटफॉर्म पे वो लोगों को आगाही दे तो ये एक बहुत जुल्म की बात है। और दूसरी चीज ये मैं आपको बता दूं कि अब ये जो गवर्नमेंट है पीडीएम की, ये पिछली दफा भी पीडीएम थी इन्हीं के जरिए जी रही थी, अब ऐसी हुकूमत है जो सारी की सारी फॉरनर के वोटों से बनी है, फॉरनर्स के हमायत से बनी है और वही फॉरनर्स के हमायत से बनने वाली पीडीएम की जो गवर्नमेंट है इसने अब तार बतौर हमले जो है वो मुसलमानों पर करने शुरू कर दिए हैं और इसके ऊपर अब नजरियाती तौर पे ये कोशिश कर रहे हैं कि जो ग्रीन लैंड का जो मसला आ रहा है उससे पहले ही हम ऐसी नफरत इनके ऊपर इनके दरमियान खड़ी कर दें कि यहाँ पे देखे आजकल डेनिश जो है वो खुद अपने डेनिश सियासी और ऐसे राशिस्टों का जवाब वो दे रहे हैं, वो कह रहे हैं कि हम राशिस्ट नहीं है, इस्लाम के बारे में बात हो रही है, मुसलमानों के बारे में बात नहीं हो रही। जब ये इस्लाम को बुरा भला कह रहे हैं तो फिर हमारी जो तंजीमात हैं जो हमारे यहाँ पे बड़े बड़े इस्लामिक फाइनिंग बनी हुई है तो उनको चाहिए कि सारे जोर के बैठ जाएं और फौरन से पहले इसके उसके ऊपर क्रिकेट मिनिस्ट्री, चर्च मिनिस्ट्री जिसको कहते हैं उससे और कल्चर मिनिस्ट्री से फौरन से पहले बात करें। ये नहीं कि वहां पे कोई ड्यूटी पे नहीं है, ये इनका माइंडसेट। मैं अगले दिन एक रेडियो पे सुन रहा था तो वो कह रहे थे जी कि छुट्टियां हुई हैं हर कोई बंदा जो है वो कामों में लगा। नहीं, ये गलत बात है। आप फॉरेन मिनिस्ट्री में टेलीफोन करेंगे, वहां की बहुत सर्विस है, वहां पे लोग काम कर रहे हैं, डिप्लोमेट्स जो हैं वो अपनी अपनी ड्यूटी आज भी दे रहे हैं फॉरेन मिनिस्ट्री में। इसी तरीके से इनरीस मिनिस्ट्री, जस्टिस मिनिस्ट्री और कल्चर और दूसरी मिनिस्ट्रियों में भी जो उम्बसमैन है वो बैठे हुए हैं, जो लोग वहां काम कर रहे हैं वो बैठे हुए हैं, वो आप उनको मेल भेजते हैं, कोई चीज भेजते हैं तो वो उसका जवाब जो है वो देते हैं और वो कंप्लेंट्स को कर सकते हैं, देखते हैं। और इसके अलावा अगर आपकी ऑर्गेनाइजेशन जो है अगर वो अब एक्टिव नहीं होती और ये सोचते हैं कि यार अब हमें क्या तो कल को जो ये चीजें हैं, ये जो नफरत है, खुदा ना करे यहाँ पे बेलफास्ट वाला, इंग्लैंड वाला मसले मसाइल यहाँ पे होने शुरू हो जाए, यहाँ जैसे अमेरिका में हो रहा है, अगर ऐसी चीजें यहाँ पे हो जाए तो फिर हम लोग तो बहुत ही कम लोग हैं और पुरअमन लोग हैं।
1: हमारी जो सोच है ना, हमारी सोच अपने मिजाज के मुताबिक है ना, जो मर्जी होती है उस तरह हम सोचते हैं। शाह साहब देखें ना, सेहत के लिहाज से आप बात करते रहते हैं, क्रिकेट के मैच हो रहे हैं, मैंगो फेस्टिवल हो रहे हैं, इसी तरह जो है वो आज़ादी टूर्नामेंट भी हो रहे हैं, बहुत सारी चीज़ें शाह साहब चलती रहती हैं साथ साथ। अब एक क्रिकेट मैच हुआ एल्बर्टन में हुआ या जहाँ भी हुआ, अच्छा मैच हुआ, ट्रॉफीज तकसीम की गई, लोगों ने स्पॉन्सर किया, अच्छी बात है जो है स्पोर्ट्स को प्रमोट करना। लेकिन शाह साहब जिन लोगों टीमों ने, जिस टीम ने या मैच ऑर्गेनाइज किया या जो कुछ भी किया, उसके बाद टिकटॉक में भी ये आना शुरू हो गया जी ये तो 804 वाले हैं, और भी बहुत सारी बातें, मैं इस वक्त नहीं करना चाहता, दूसरा इशू बन जाएगा। तो शाह साहब हमें इन चीज़ों का ख्याल रखना चाहिए, जब क्रिकेट का मैच हुआ तो उसको टिकटॉक की शक्ल में 804 वाली शर्टों में क्यों शामिल करते हैं हम लोग।
8: जी बिल्कुल, आपने सही कहा, यहाँ पे सोशल मीडिया भरा हुआ है, कुछ लोग जो है वो गवर्नमेंट के यहाँ रहते हुए भी डेनिश पासपोर्ट लिए हुए भी या बगैर डेनिश पासपोर्ट के भी वो आज भी पाकिस्तान स्टेट को निशाना बना रहे हैं। और ये बहुत बुरी बात है कि आप गवर्नमेंट के ऊपर आपको एतराज आता है, आप पीपल पार्टी का बुरा भला कहें, उनका सदर है, आप वजीर आजम को बुरा भला करें, वो नून लीग का है, इसी तरीके से काफ लीग हमारी उसके साथ है, इसी तरीके से MQM है, जो जमातें सपोर्ट कर रही हैं आप उनको जरूर बुरा भला करें, लेकिन जब
1: सियासी तौर पर कहें ना, जमहूरियत तक कहें ना,
8: नहीं स्टेट को आप जो है जो जो अदारे स्टेट के मुहाफिज हैं, आप ख्वा वो पुलिस हो, ख्वा वो जस्टिस हो, ख्वा वो अपना फौज हो, कोई भी अदारा ऐसा हो, आप उसको गाली क्लोच नहीं कर सकते क्योंकि वो स्टेट के इदारे हैं, उन्हीं की वजह से स्टेट बनती है और वो आपको तहफ़ देते हैं। तो ये चीजें जो नहीं होनी चाहिए, बल्कि मैं तो ये कहूंगा कि ये जो लोग क्रिकेट का करते हैं इसी तरीके से अरेंजमेंट जो है अगर वो करना शुरू कर दें, कम से कम एक माह में 2-3 ऐसी अरेंजमेंट करें और उसके अंदर अपनी जो प्रॉब्लम्स हैं लोगों के उनको सुने, उनको हाईलाइट्स करें, तो उनको बताएं कि यहाँ के कानून जो है हम कैसे बात करते हैं, तो ये हो जाएगा। मैंने बहुत सारे लोगों से ये बात सुनी है कि मेरी फलाने मिनिस्टर के साथ बात हुई, मेरे फलाना पॉलिटिशियन मेरा बहुत प्यारा दोस्त है, मेरा फलाना जो है इतना करीबी है, लेकिन जब आपके बच्चों के लिए और आपके लिए ही वो मुस्तकबिल यहाँ पे तारीख कर रहा है और वो बैठा हुआ है पार्लियामेंट में, वो आपके हकूक के लिए नहीं बोल रहा, आप लोगों ने जिस पार्टियों को वोट दिया है वो पार्टियां ही आपके खिलाफ काम कर रही हैं,
0: ये इरीज लिस्टन, ये एसएफ, ये रेडिकल वेंसा, ये सोशल डेमोक्रेट और ये दूसरी पार्टी जो है अल्टरनेटिव, ये सारी की सारी आपके खिलाफ काम कर रही हैं। आपने इनको वोट दिया है कि इसलिए कि जी हमारे लिए ये बहुत,
1: ये खिलाफ काम नहीं कर रही, ये अपने मुल्क के लिए स्टेट के लिए तो काम कर रही है। तो जिन वोट देने वालों ने पार्टियों के मेंबर जिन्होंने वोट दिए हैं वो खुद कहें बोले ना।
0: देखिए जी, जब ये हमें येलो कार्ड दे देता है बाय कॉन्स्टिट्यूशन ऑफ डेनमार्क, डेनमार्क के आईन के तहत, ये बड़ा जरूरी है समझना, जब ये हमें एक येलो कार्ड स्विचिंग फल्क नंबर दे देते हैं तो फिर हम इस स्टेट के तहफ्फुज़ में आ जाते हैं। फिर हमारा भी काम है कि हम स्टेट के कानून को की इज्जत करें, एहतराम करें, और इसी तरीके से स्टेट हमें पूरी तहफ्फुज़ देती है। लेकिन क्योंकि हमारे लोगों को बताया नहीं जाता, हम लोगों को जो है ये चीजें नहीं बताई जाती। आप ये देखें कि अभी कल